0: स्कलरसिपको अध्ययनको लागि तिमी यहीँ बस, हामी तिमीलाई फण्डिङ गर्छौ, तिम्रा सन्तानलाई, तिम्रा श्रीमतीलाई, सबैलाई गर्छौ, हामी सबै सुविधा दिन्छौ, तिमीलाई चाहिन्छ भने ग्रीन कार्ड पनि दिन्छौ, यो सबै मिलाउने हाम्रो काम, तिमी चाहिँ यहाँ बसेर कम्तीमा 10 वर्ष बस, होइन भने तिमी शकुन्जेल बस भनेको थियो। मैले एक दुई दिन त सोचे, पछि मलाई लाग्यो ओहो म त जे भए नि दुई नम्बरको नागरिक, म बस्दिन, यो दुई नम्बरको भएर म यहाँ बस्दिन भनेर फर्केर आए। अब यहाँ रहँदा बस्दा अब म बिस्तारै यहाँ त्रिभुवन विश्वविद्यालयबाट प्राध्यापकबाट अब सेवानिवृत्त भए, अनि त्यसपछि मलाई त्यही बेलामा नसाको रोग पनि लाग्यो, म धेरै हिँड्न सकिनँ। नसकेपछि म उमेरका आधारमा नेपालमा जुन युवा पुस्ताको खुब चकचकीको कुरा गरिन्छ, उसमा पाको पुस्ता के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले। र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गए, जापान पढाउन जाँदाखेरि। अनि त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख, यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। त्यो लेख्ने क्रममा अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थेँ, त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसकेँ र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो, मलाई खुशी पनि लाग्यो। र त्यसबाट के बुझ्छु म भने, मैले चाहिँ तथ्यपरक ढंगले एउटा जैविक हिसाबले, विज्ञानसम्मत हिसाबले पाको पुस्तालाई अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु, जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु अथवा बाँचिरहेको छु र अझै काम गर्छु, म अन्तिम अवस्थासम्म नै काम गर्छु, आफ्नो काम आफै गर्छु, नसक्ने भएमा सक्नलाई व्यवस्था गर्छु भनेर आफ्नै मानसिकता बनाएको कारणले गर्दा मेरा लेखहरू पनि विभिन्न हिसाबले व्यवहारजन्य र यो पाका पुस्तालाई मनपर्ने भएको छ। र मेरो
1: हजुर, यो जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँ काम गर्दा?
0: हो, यो गलत हो, यो फरक हो। र यो चाहिँ नि त्यो चाहिँ नि खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो, किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो। मान्छेले डिग्री लिइरहनु पर्दैन, उसले अनुभवले गर्न सक्छ। तपाईँ हामीलाई थाहा छ नि, नेपालका गाउँघरमा खोलालाई थुनेर आफ्नो 4-5 किलोमिटर 10 किलोमिटर पर आफ्नो खेतमा पानी लैजानको लागि त्यतिखेर कोही इन्जिनियर थिएन, इन्जिनियर सब्जेक्ट नै थिएन, तर मान्छेले यहाँनिर थुनेर यसरी तेर्सो पारेपछि यो कुलोको पानी त्यहाँ पुग्छ भनेर थाहा पाउने भनेको त अनुभवको ज्ञान हो नि। त्यस्तै नेपालमा ठाउँ ठाउँमा माटो, कहाँको माटोले चाहिँ गाग्री बनाएको छ भने त्यो गाग्री राम्रो हुन्छ, माटोको गाग्री, त्यो चलन थियो। त्यस्तै नेपालमा कहाँको सुन्तला मिठो, कहाँको फलाम खानी छ, कहाँ चाहिँ यो धातुहरू छन्, कहाँ तामा खानी छन्, देख्नुहुन्छ नि तपाईँ, नेपालमा नामै छ नि तामा खानी, खानी खोला होइन, अब त्यस्तै फलाम खानी अथवा कोइलाबास, यी नामहरू त्यसै आएका होइनन्। त्यो बेलामा डिग्री नै नभएका मान्छेहरूले पनि त्यो अनुभवले ल्याएका हुन्। हो, मेरो मान्यता के हो भने, हाम्रा समाजका हरेक पाका मान्छे हो, सरकारले अथवा संस्थाले 50-55 वर्षपछि त काम लाग्दैनस् भनेर जस्तरी निकालिदिन्छ, त्यसलाई हामी सेवानिवृत्त भन्छौ। अनि त्यो सेवानिवृत्त भइसकेपछि हाम्रो देशमा के देखियो भने, अलिकति भनौँ न यो जंगी तिर अथवा सुरक्षातिर छ भने काहीँ गाड साड बस्न जाने, होइन भने कसैको घरमा पियो बसदिने, पालो बसदिने, होइन भने हरे राम जप्ने बस्ने, मतलब कुनै उत्पादनै नगर्ने, तर उसले त 50-60 वर्षको अनुभव छ। जस्तो अहिले भनौ, तपाईँ भन्दा म धेरै जेठो हुँला, मैले 2015 सालको त्यो संसदीय व्यवस्थाको अनुभव छ मलाई, केटाकेटीमा के भयो भन्ने। त्यस्तै 17 सालमा पञ्चायत लाग्दा के भयो, र त्यतिखेर शिक्षा के थियो, खानेपानी के थियो, पाटनका यो पालुङ्गो र काउली कस्ता थिए, होइन काठमाडौँको कहाँ कहाँ नुहाउन मिल्थ्यो, बागमतीमा मजाले नुहाउने ठाउँ थियो, यो अनुभव र किन थियो भन्ने अनुभव त हाम्रो पुस्तालाई पो थाहा छ त। हिजो कसरी सिंहदरबार बनेको भन्ने त पाको पुस्तालाई थाहा छ, अहिले जलाउनेलाई त थाहा हुँदैन नि त, किन हुरहुरी बल्यो त। त्यहाँभित्र चाकु, त्यहाँभित्र त्यो भुस लिउनहरू कतिको छ भने, हिजो त्यो प्रविधिले पनि त गुमोज बनाउने चलन थियो, त्यो कसरी बन्यो। पाटनमै पनि यहाँ सप्तपाताल पोखरी जुन ऐतिहासिक भनिन्छ, त्यो त टीका भैरवदेखि ल्याएको पानी हो नि, अनि टीका भैरवमै बाँध बाँध्नु पर्ने, नखुमा किन बाँध्न नहुने, अथवा उतातिर हेरौँ भने सुन्दरी जलमा माथि कसरी बाँध्नु पर्ने, अनि तल जम्मा गरेर काठमाडौँ सप्लाई गर्नुपर्ने। हिजो इन्जिनियरै नहुँदाखेरि नि यो भयो थियो। यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ। त्यस्तै काठमाडौँमा तपाईँ हामी जहाँ घुमिरहेका छौं पाटनमा, त्यहाँ चाहिँ नि बढ़ीमा अब त्यही 5,000 रोपनीको पर्थ्यो, आज आनाको लाखौं पर्छ, करोड पर्ने भयो। र हिजो यी स्याल कराउँथ्यो, बट्टाई कराउँथ्यो, हाँसहरू देखिन्थे, आज छैनन्। त यो हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै, वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै, अनि समाजलाई सृजनात्मक दिशामा लैजानुपर्ने।
1: हजुर, अब पछिल्लो समय विदेशको जस्तो, यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पीढ़ी चाहिँ अब घर छोडेर हिँडेका छ, र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बा आमा हुनुहुन्छ, होइन? अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
0: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने, मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। त्यही हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले स्वयम्भूका बाँदरका अथवा धनकुटाका बाँदरका, चितवनका गैंडाका, उसका कोशीका अर्नाका कुरा गर्न सक्छौ, तर कोशीका अर्ना अथवा चितवनका गैंडाले हाम्रो कुरा गर्दैनन्। हाम्रो चाहिँ यो सीआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेशन यस्तो छ भनेर कुरा गर्दैन, तर हामी चाहिँ तिनीहरूका कुरा गर्छौं। यो मतलब के हो भने, हाम्रो क्षमता नै बढ़ी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौ, र मान्छे के बिर्सिनु हुँदैन भने, सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। हामीले हेर्दाखेरि के देख्नु पर्यो भने, जनावरमा पनि साह्रै बुद्धिमान, माउरी, कमिला, हात्ती, यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए, बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि। एउटा जनावरले आफ्नो समूहको बुढाबुढी, अशक्त र उसमा परेका, अभरमा परेकाहरूलाई मदत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन? अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा, हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन, अथवा उनीहरूसँगै रहनु पर्दैन? हामी सोचौं त, जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ्ने हो। त्यही हुनाले त हामी तपाईँ हामी नचिने पनि, भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौं, शेक्सपियरलाई सम्झिन्छौं, विलियम ओर्सर्सलाई सम्झिन्छौं, हामीले भेट्या छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं, होइन? तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ, होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो, र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन, सामूहिक भएर सोच्नुपर्छ। त्यसले गर्दा म त के भन्छु भने, मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ, तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ। किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको समूहहरूले गरेका अध्ययनमा के देखिएको छ भने पाका मान्छे भएको घरका केटाकेटीहरू गलत बानी स्वभाव भएका हुँदैनन्, स्कूलबाट भाग्दैनन्, चोरी चकारी नराम्रो काम गर्दैनन् र सामान्यतया समाजका असल मान्छे बन्छन् भन्ने देखिएको छ। जो एकल परिवारमा बसेका छन् तिनीहरूको बाउआमाले हेर्नलाई नभ्याउने अथवा त्यो समय नपुगेको अथवा थोरै सामाजिक नभएको कारणले गर्दा उनीहरूमा नै बढ़ी लागू पदार्थ सम्बन्धी दोष भेटिएको, स्कूलहरू कलेजहरूबाट ड्रप आउट बढ़ी भएको अनि समाजमा अपराध फैलिएको देखिन्छ। यो सबैमा लागू हुँदैन तर यो एउटा कन्क्लुजनलाई हामीले सोच्नुपर्छ, किनभने हाम्रो देशमा पनि हजुरबा हजुरआमासम्म हुर्केका नाति नातिनाहरू निकै सहमतिलाई पाइएको छ तर एकल परिवारमा हुर्केकाहरू मलाई भए पुग्छ तँलाई के हो त मलाई यस्तै मन लाग्यो भन्ने खालका बढ़ी पाइन्छन्। यसरी सामूहिकता हराएको बनाउनु हुँदैन, यसले मानव सभ्यतालाई नै नोक्सानी पुग्छ। मुख्य कुरा के भने नेपालमा कानूनहरू नियमहरू धेरै बन्छन्, कार्यान्वयनको पक्षमा फितलो छ। अब यो वन्यजन्तु बारेमा पनि निकै राम्रा कानूनहरू नियमहरू छन् तर त्यसलाई लागू गर्ने बेलामा मानिसहरूका त्यही व्यक्तिगत स्वार्थले गर्दा फरक फरक भएका छन्। त्यस्तै पाका मान्छेहरूमा पनि सरकारले एउटा सराध्यमा चाहिँ अक्षता लगाइदिए जस्तो गरेर मासिक अब ऊ दिने चलन छ, होइन अलिकति त्यो रकम दिने चलन छ। 100 रुपियाँबाट मनमोहनको पालामा शुरू भएको कुरा अहिले 4,000-5,000 पुगिसक्यो, तर यो पनि अध्ययन बिना खालि भोट बटुल्ने उपाय जस्तो गरिएको छ। यसलाई मान्छेको आवश्यकता अनुसार वितरण गर्नुपर्छ र उनलाई वितरण गर्न स्थानीय सरकार नै अगाडि हुनुपर्छ, किनभने त्यही रकम पनि हिनामिना गर्नलाई विभिन्न ठाउँमा पाका मान्छेलाई दुर्व्यवहार भएको र हत्या समेत भएका घटनाहरू अचेल देखा परेका छन् र करोड़पतिले नै त्यही 4,000-5,000 आश गर्ने र गरीबले पनि त्यही गर्ने गर्नु हुँदैन। मैले चाहिँ नि लिन पाउने उमेर हुँदा हुँदै नि मैले त लिएको छैन, किनभने म आफ्नो क्षमताले अझै बाँच्न सक्छु, जुन दिन सक्दिन त्यो दिन अब जीवधन सरकारको भन्छन् पहिलेदेखि नै, अब सरकारले मलाई दिनुपर्छ भन्ने मान्यता राख्छु। त्यसकारण यी कुरालाई कार्यान्वयनको पक्षमा जनस्तरमा राजनीतिमा मात्रै तीन तहको सरकार होइन कर्तव्यमा पनि तीन तहको सरकारले आफ्नो काम गर्नुपर्छ भन्ने लाग्छ मलाई।
1: यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो, हाम्रा प्रश्न जिज्ञासाको जवाब दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हजुर, धेरै पछि सम्झिनु भयो, तपाईँहरूसँग धेरैचोटि मैले वार्ता गरेको छु र अहिले फेरि सम्झिनु भयो, धेरै खुसी लाग्यो। तपाईँको यो टीमलाई नै मेरो हार्दिक धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो सुप्रसिद्ध जीव वैज्ञानिक, प्राणीशास्त्री, वन्यजन्तुको आनी बानीको अध्येता, बाँदर विज्ञ भनेर सुप्रसिद्ध हुनुहुन्छ डाक्टर मुकेश कुमार चालिसे। उहाँसँग हामीले विशेष गरेर बाँदरको व्यवस्थापनको सन्दर्भमा कुराकानी गर्यौं अनि पाको पुस्ताको सन्दर्भमा पनि कुराकानी गर्यौं। यही कुराकानी सँगसँगै आजको लागि कार्यक्रमको निर्धारित समय सकिन लागेको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने रवि धितालाई धन्यवाद दिँदै म दीपक आचार्य पनि कार्यक्रमबाट विदा हुन्छु। नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाद रेडियो दिदी बहिनी 95.2 MHz
1: र सोही अनुसार निरीक्षण अधिकृतलाई अस्वाभाविक लागेका वस्तुको भाउबारे विश्लेषण गर्ने र कार्यवाही गर्न अधिकार रहेको समेत उहाँले बताउनु भएको छ। बजार भाउ बढ़ेको बेला उपभोक्तालाई राहत दिने ढाडस दिने कुनै काम नभएको समेत उहाँले बताउनुभयो। उल्टै ग्यासको आपूर्ति असहज हुँदा सर्वसाधारणले दिनहुँ जस्तो हैरानी खेपिरहनु परेको समेत अधिकार कर्मीहरूले बताउँदै आएका छन्।
2: यसैबीच दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू गरिएको छ। सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 स्थान बजारमा खसीबोका, च्याङ्ग्रा र रागा भैंसीको स्वास्थ्य परीक्षणलाई कड़ाई गरेको हो। दशैंमा उपत्यकामा मासुका लागि धेरै संख्यामा पशुपक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रिन सक्ने भएकाले बेच्ने ठाउँमा नै स्वास्थ्य
1: नभएको समेत उहाँले बताउनुभयो। उल्टै ग्यासको आपूर्ति असहज हुँदा सर्वसाधारणले दिनहुँ जस्तो हैरानी खेपिरहनु परेको समेत अधिकार कर्मीहरूले बताउँदै आएका छन्।
2: यसैबीच दशैंका लागि काठमाडौँ

0: निकायका प्रतिनिधिहरू सहितको टोलीले परीक्षण शुरू गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरिसिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसी बोका र राँगा भैंसी पठाइएको जानकारी दिनुभयो। खानयोग्य पशुको कानमा हरियो रंग र अस्वस्थकर खसी बोकाका लागि रातो रंग लगाइएको पशु चिकित्सक भाटले बताउनुभयो। खसी बोका खरिद गर्ने उपभोक्ताले सिंहमा हरियो रंग लगाइएको छ वा छैन यकिन गरेर मात्रै खरिद गर्नुपर्ने उहाँको भनाई छ। घटस्थापनाका दिनदेखि नवमीसम्म 10 टोली परिचालन गरेर खसी बोकाको स्वास्थ्य परीक्षण गरिने पनि बताइएको छ। विभागका अनुसार खसी बोका भित्रिने कलंकी खसी बजार धापाखेल र चापागाउँ खसी बजार टुकुचा खसी बजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षणलाई तीव्रता दिइएको छ। टोखा कपन सुकेधारा लोकन्थली बजार सल्लाघारी च्याङ्रा बजार चोभार त्यसै गरी राँगा बजार चन्द्रागिरी बालाजू बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 11 बजेसम्म र दिउँसो 3 बजेसम्म खसी बोकाको परीक्षण गरिएको पनि विभागले दावी गरेको छ। यसैबीच दशैं लागेसँगै काठमाडौँ उपत्यकामा उपत्यकाका बजारमा चहल पहल पनि बढ़ेको छ। उपत्यकाका मुख्य बजार असन नयाँ सड़क इन्द्रचोक रंजना गल्ली महाबौद्ध काठमाडौँ मल विशाल बजार बानेश्वर कोटेश्वर कलंकी ललितपुरको मंगल बजार लगायतका विभिन्न स्थानहरूमा सामान किन्ने र बेच्नेको भीड़ बढ़दै गएको हो। पसलभित्र भन्दा पनि पसल बाहिर सेलमा राखिएका सामानमा ग्राहकहरूको अत्यधिक भेट देखिन्छ। सीतापाइलाबाट विभिन्न व्यक्तिहरू पनि बजार पुग्ने क्रम बढ़िरहेको छ। महाबौद्ध चोक लगायतका क्षेत्रहरूमा पनि किनमेल बढ़ेको छ। उपभोक्ता अधिकार कर्मीहरूले भने यस्तो चाडपर्वको बेलामा सस्तो भए पनि आफ्ना खरिद गरिएका सरसामानहरूको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै आएका छन्।
1: अब राजनैतिक प्रसंग। कांग्रेस महाधिवेशनले पदाधिकारीमा विशेष महाधिवेशन पक्षधर नेताहरूलाई नै अनुमोदन गरेको छ। सभापति गगन थापा सहित मुख्य पदाधिकारीमा धेरै जस्तो विशेष महाधिवेशन पक्षधर निर्वाचित हुनुले पार्टीमा भएको नेतृत्व परिवर्तनलाई नियमित महाधिवेशनले समेत स्वीकारेको देखाएको छ। यस परिणामले पूर्व सभापति शेरबहादुर देउवा पक्षबाट आएका नेताहरूलाई भावनात्मक रूपमा जोडेर लैजाने दिशामा भने सभापति थापाका लागि थप चुनौती आउन सक्ने देखिएको छ। महामन्त्रीमा निर्वाचित उदय शमशेर राणा सबैलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुनै पनि कमी नहुने बताउँदै आउनु भएको छ। देउवा पक्षबाट आएका नेतालाई जोडेर लैजाने उद्देश्यका साथ पदाधिकारीको संख्या समेत बढ़ाइएको थियो। यसअघि 14 पदाधिकारीको रहेकोमा उपसभापति महामन्त्री र सहमहामन्त्री सहितको संख्या बढ़ाएर 25 पुर्याइएको थियो। प्रवक्ता समेत रहेर यसपटकदेखि विधानमै व्यवस्था भएकाले पदाधिकारीको संख्या 26 पुगेको छ। आइतबार राति थप 6 पदाधिकारीको परिणाम आएको छ भने महासहमहामन्त्री तर्फको नतिजा आउन बाँकी छ। उपसभापतिको 2 खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा 1 समावेशी पदमा विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। महामन्त्रीको 2 खुला पदमा प्रदीप पौडेल उदय शमशेर राणा तथा 1 महिला पदमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। कांग्रेसको इतिहासमा संग्रौला पहिलो महामन्त्री महिला बन्नु भएको छ। उपसभापतिमा निर्वाचित भण्डारीले 3735 आचार्यले 2342 र चौधरीले 1745 मत प्राप्त गर्नुभएको थियो। आचार्यपछि प्रतिस्पर्धामा नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई पनि हुनुहुन्थ्यो। आचार्यले भट्टराई भन्दा 590 बढ़ी मत पाउनुभयो। भट्टराईले 1752 मत प्राप्त गर्नुभएको थियो। खुला उपसभापतिमा गण्डकीका मुख्यमन्त्री समेत रहनुभएका सुरेन्द्र राज पाण्डे समेत प्रतिस्पर्धामा हुनुहुन्थ्यो। उहाँ चौथो स्थानमा आउनुभयो। उहाँले 1673 मत प्राप्त गर्नुभएको छ। तत्कालीन उपसभापति समेत रहनुभएका नेता धनराज गुरूङ भने 5 स्थानमा पुग्नुभयो। नेता शेखर कोइराला पक्षमा रहेका गुरूङ अन्तिम समयमा महाधिवेशनमा आउनुभएको थियो। महामन्त्रीमा निर्वाचित पौडेलले 4194 मत प्राप्त गर्नुभयो भने राणाले 2330 र संग्रौलाले 3118 मत प्राप्त गर्नुभएको थियो। तत्काल महामन्त्री समेत रहनुभएका गुरूराज घिमिरे भने 1513 नयनसिंह महरले 1134 अमर सिंह पुनले 1125 शंकर तिवारीले 123 र सन्तोष उपाध्यायले 97 मत प्राप्त गर्नुभयो। उपसभापति र महामन्त्रीको 6 पदमा नै विशेष महाधिवेशन पक्षधरका नेताहरूको उपस्थिति रहेको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास निर्माणमा हुने ढिलाइ र यसले नागरिकको दैनिकीमा पारेको प्रभाव।
1: बिहान उठेर पनि त्यही हेर्नुपर्छ, मैले त्यस्तो बिजो ती गाडी खस्छ, ती हिलै फिर भएर जानुपर्छ, ठेल दिन। अब यति गर्दा पनि अहिले चुपो लागेर यिनीहरू काम वस्तावस्त गर्दैछन्।
2: सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70% नेपालीलाई घर खर्च धान्न कठिन, घर खर्च धान्न नसक्दा 28% नेपालीले गर्दैनन् उपचार शीर्षकमा खबर प्रकाशित छ भने मानसिक स्वास्थ्यबारे सर्वोच्चले 2 वर्ष अघि दिएको आदेश अझै भएन कार्यान्वयन शीर्षकको खबर पनि प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। मानसिक स्वास्थ्यका विषयमा सर्वोच्च अदालतले झण्डै 2 वर्ष अघि दिएको परमादेश तथा निर्देशनात्मक आदेश सरकारले हालसम्म पनि कार्यान्वयन गर्न सकिरहेको छैन। आदेशमा मानसिक स्वास्थ्य क्षेत्रमा कानून, बजेट तथा अन्य संरचना गठन गर्न भनिएको थियो। त्यस्तै प्रस्तावित 4 राजदूतको कार्ययोजना, आर्थिक, कूटनीतिक, व्यापार विस्तार, विदेशी लगानी र पूर्वाधार प्राथमिकता शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा दशैं नजिकिँदा खरानी टकटक्याउँदै दोभानका अग्निपीड़ित शीर्षकको ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको खबर प्रकाशित छ। पीड़ित परिवार आफन्त र छिमेकीको आश्रयमा छन्। गुमेको सम्पत्ति र व्यवसाय पुनर्स्थापना कसरी गर्ने भन्ने चिन्ता अझै छ। दशैं खर्च पाएपछि चौदण्डीगढ़ीको मुसहर बस्तीमा खुशी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा पहिरोको कहर बाढ़ीको त्रास शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रहरी अनुसन्धान निष्पक्ष हुनुपर्छ शीर्षकमा प्रधानमन्त्री बालेन्द्र शाहले बोल्नुभएको खबर पनि गोर्खापत्रको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा 10 ठाउँमा पशुको स्वास्थ्य परीक्षण मूल्य किलोमा 200 सम्म बढ़ने अनुमान बजारमा बढ़्यो चहलपहल शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा 40 किसिमका तथ्याङ्क संकलन हुँदै शीर्षकको खबर प्रकाशित छ। विकास विश्वास रेग्मीले लेख्नु भएको छ। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 40 किसिमका तथ्याङ्क संकलनको काम अघि बढ़ाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि शुरू भएर पूरा नभएका र हालै मात्र शुरू गरिएका सहित 3.5 दर्जन विषय र क्षेत्रमा तथ्याङ्क संकलन भइरहेको जनाएको हो। नीति र योजना निर्माणमा महत्वपूर्ण मानिने यस्ता तथ्याङ्क संकलनका लागि कार्यालयले आफ्ना सबै विषयगत शाखा र माताहरूलाई सक्रिय बनाएको छ। त्यस्तै सत्तापक्षकै बजेट प्रति असन्तुष्टि शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ भने कार्यविधि स्वीकृतिप्रति आभार शीर्षकको अर्को खबर छ। नीतिगत सुधार गर्न माग शीर्षकमा निजी क्षेत्र को अभिव्यक्तिलाई लिएको छ भने निजी क्षेत्रको मनोबल बढ़ाउन आग्रह शीर्षकमा रूपन्देहीको खबर पनि गोर्खापत्रको भित्रपृष्ठमा प्रकाशित छ।
8: कान्तिपुर दैनिकमा संसदीय सुनवाई मार्फत प्रस्तावित राजदूतहरूको सुनवाई भएको बारेमा खबर छापिएको छ। जयसिंह महराले लेख्नु भएको हो। सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप शीर्षकमा खबर छापिएको छ। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित हुन सकेन। सिफारिश भएका राजदूतको हिजो शुरू संसदीय सुनवाईमा दुईजना विरूद्ध गम्भीर उजुरी परेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा कार टीसीएल थेरापीबाट पहिलो पटक नेपालमा क्यान्सरको उपचार शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। नेपालमै आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट तयार पारिएको कोशिका प्रयोग गरी पहिलो पटक एक क्यान्सर बिरामीको उपचार गरिएको हो। विज्ञहरूले यसलाई देशमा क्यान्सर उपचार सेवामा भएको महत्वपूर्ण उपलब्धिको दावी गरेका छन्। बिरामीको अवस्था स्थिर छ र चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था नजिकबाट निगरानी गरिरहेका छन्। प्रमुख अनुसन्धानकर्ता त्रिवेणी शिक्षण अस्पतालका डाक्टर अञ्जन श्रेष्ठले भन्नुभयो, आउने दिनमा उपचारको प्रभावकारिता मूल्यांकन गर्ने र सार्वजनिक गर्ने पनि उहाँले उल्लेख गर्नु भएको छ। अर्को खबर छापिएको छ कतार एयरवेजको नेपाल नेतृत्वमा पहिलो पटक नेपाली शीर्षकमा सूरज कुँवरले लेख्नु भएको हो। काठमाण्डुमा मात्रै दिनको 10 करोड़ रूपियाँ बराबरको टिकट कारोबार गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले नेपालमा कन्ट्री म्यानेजरको जिम्मेवारी पहिलो पटक नेपालीलाई दिएको हो। यो वायुसेवा कम्पनीमा करिब 1 दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरको रूपमा बढ़ुवा हुनुभएको छ। भदौ कार्तिकमा भित्रिन्छ वर्षभरि आउने रेमिट्यान्सको 25% शीर्षकमा यज्ञ बन्जाडेले लेख्नु भएको खबर पनि छापिएको छ। 8 जनाबाट 15.5 करोड़ भराउन आदेश। भूटानी शरणार्थी मुद्दाको पूर्ण पाठ सार्वजनिक भएको बारेमा मातृका दाहाल र तुफान न्यूफानेले लेख्नु भएको खबर छ। पूर्व उप प्रधानमन्त्री रायमाझीको 40 लाख र इन्द्रजीत राईले 1.5 करोड़ तिर्नुपर्ने भयो। सबैभन्दा ठूलो दायित्व सन्देश शर्मामाथि छ। उनी एक्लैले 7.5 करोड़ तिर्नुपर्नेछ। गृह मन्त्रालय प्रतिवेदन कृत्य भएको ठहर गरिएको छ, तर कसले कृत्य गर्यो फैसलामा मौन रहेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि निर्माण व्यवसायीलाई भुक्तानी दिन 4 चरण निर्धारण शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। सरकारले मूल्य समायोजन मार्फत निर्माण व्यवसायीले प्राप्त गर्ने भुक्तानी 4 चरण निर्धारण गरेको हो। विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि 2083 मार्फत आवश्यक प्रक्रियाहरू निर्धारण गरिएको उल्लेख गरिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा छ। ताप्लेजुङको उच्च हिमाली बस्तीमा स्याउ खेती परीक्षण सफल भएको बारेमा ताप्लेजुङबाट केशव भट्टराईले लेख्नु भएको हो। ताप्लेजुङको उच्च हिमाली बस्ती फले र घुन्सामा गरिएको एउटा परीक्षणले व्यावसायिक स्याउ खेतीको सम्भावना देखाएको छ। समुद्री सतहबाट करिब 3200 मिटर भन्दा माथिको फले र 3475 मिटर उचाइको घुन्सामा इटालीबाट ल्याइएका स्याउका बिरूवाले गुणस्तरीय फल दिन थालेपछि त्यहाँ स्याउ खेती विस्तार
9: सुधारको आधार तय भएको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रति विद्यार्थी 20 रूपियाँले सम्भव छ पोसिलो खाजा शीर्षकमा रुबी रौनियारले लेख्नु भएको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति बढ़ाउने र टिकाउने तथा बाल बालिकाको पोषण सुधार गर्ने उद्देश्यले शुरू गरिएको विद्यालय दिवा खाजा कार्यक्रम अहिले देशभरका सामुदायिक विद्यालयमा सञ्चालनमा छ। कार्यक्रमका लागि लगानी बढ़दै गए पनि सरकारले दिएको रकमले तोकिएको मापदण्ड अनुसार पोषणयुक्त खाजा सम्भव छ कि छैन भन्ने विषय अहिले पनि बहस भइरहेको छ। बारम्बार विपद पदयात्रामा धक्का शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। वन कसुरमा पक्राउ सम्पत्ति शुद्धिकरणमा छानबिन शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पहिलो पटक पूर्व प्रधान न्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा पूर्वपक्ष थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि सरकारको निशानामा रहेका पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरा र उहाँ निकटका व्यक्तिहरूको सम्पत्ति खोजीमा विभाग आक्रामक रूपमा लागेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा भने अध्यादेशले पुनर्निर्माण र राहतको बाटो खोल्यो शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको छ। एक महिनाभित्रै देशका तीन ठूला नदीमा आएको विनाशकारी बाढ़ीले नेपालका नदी करिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रश्न पारेको छ। भदौ र असोजमा भोटेकोशी र त्रिशुली कालीगण्डकी र आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी यसका ताजा उदाहरणहरू हुन्। पीड़ित परिवारका लागि कानूनी झन्झट र अवरोध हटाउने दिशामा सकारात्मक कदम चालिएको उल्लेख गरिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली संघको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। समुद्री तहको तापक्रम 29.70 डिग्री सेल्सियसमा पुगेको थियो। युरोपेली संघ युएका विदेश मन्त्रीले रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै करिब 1600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। युएकी विदेश नीति प्रमुख काजा कालजले सामाजिक सञ्जाल एक्स मार्फत पोस्ट गर्दै कालजले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरेका विषयमध्ये आधाभन्दा बढ़ी रूसको ब्यालिस्टिक क्षेप्रास्त्र उत्पादन श्रृंखलासँग सम्बन्धित रहेको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इरानले आफ्नो अडानको जवाफमा अमेरिकाले अघि सारेका पछिल्ला बुदाको समीक्षा गरिरहेको जनाएको छ। समीक्षा पूरा भएपछि मध्यस्थता मार्फत आफ्नो धारणा सार्वजनिक गरिने समेत इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानले अमेरिकी जवाफबारे जानकारी दिने बताइएको छ। इरानले संयुक्त राष्ट्र संघको महासभाको 81 सत्रका क्रममा न्यूयोर्कमा मध्यस्थता मार्फत अमेरिका समक्ष शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने र हर्मुज जल मार्ग पुनः खोल्ने प्रस्ताव प्रस्तुत गरेको थियो। उक्त प्रस्तावलाई पछि साथ दिने योजनाका रूपमा समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका थिए।
9: साझा खबरमा अब खेल खबर। आईसीसी विश्वकप लीग दुई अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी ओमान विरूद्ध प्रतिस्पर्धा गर्दैछ। ओमानले सन् 2027 एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा स्थान पक्का गरिसकेको छ। ओमानले 29 खेलमा 14 जित र 11 हार सामना गरी 33 अंक जोडेको छ। ओमान अहिले चौथो स्थानमा छ। यस विपरीत नेपालको प्रदर्शन मिश्रित छ। एक दिवसीय मान्यता रक्षा गर्ने अभियानमा रहेको नेपाल तालिकाको छैठौं स्थानमा छ। आइतबार क्यानाडामाथिको जीतले नेपाल एक स्थानमाथि उकुलिएको हो। नेपालले 33 खेलमा 12 जित र 19 हार सामना गरी 26 अंक जोडेको छ। विश्वकप लीग दुईको महत्वपूर्ण खेलमा नेपालले ओमानको घरेलु मैदानमा कड़ा चुनौती दिने अपेक्षा छ। यी दुईबीच अहिलेसम्म 11 पटक एक दिवसीय खेलमा प्रतिस्पर्धा भयो। डे हेड टू हेडमा ओमानले नेपाललाई 6 खेलमा हराएको छ। 14 एनएसए कप पौडी प्रतियोगिताको पहिलो दिन हिजो केही राष्ट्रिय कीर्तिमानहरूभन्दा ओलम्पियन पौडीवाज डुवाना लामाले 4 स्वर्ण जित्नु भएको छ। आर्मीका खेलाड़ी डुवानाले महिला 50 र 200 मिटर ब्रेस्ट स्ट्रोक 100 र 200 मिटर फ्री स्टाइलमा स्वर्ण जित्नुभयो। 50 मिटरमा डुवानाले 35.70 सेकेण्डमा स्वर्ण जित्दा ब्रिटिश स्कूलकी रोयल प्रजापतिले रजत र न्यू मिलिनियमकी प्रजना ताम्राकारले कास्य जित्नु भएको छ। र ओलम्पिक काउन्सिल अफ एसियाले विश्व एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटिका चारजना र एक खेल पत्रकारलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ।
2: विकास निर्माणको काम वर्षौंसम्म पनि पूरा नगर्ने परिपाटीका कारण नागरिकमा असन्तुष्टि रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
10: प्याजको फिर्ता लिनुभयो त एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
2: साझा खबरमा अब विकास निर्माणमा ढिलाइको प्रसंग विकास निर्माणको काम प्रभावित हुँदा मानिसको आय आर्जनदेखि दैनिकी चलाउन समेत कठिनाई हुने क्रम बढ़ेको छ समयमै निर्माणको काम सम्पन्न नगर्ने ठेकेदारको हिलचेक्राई परम्परा जस्तै बनेको छ भने यसको नकारात्मक प्रभाव स्थानीयवासीमा देखिँदै गएको छ पर्यटक स्थलहरू समेत ओझेलमा पर्दै आएका छन्
11: ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि सबैभन्दा नजिक अनि पर्यटकीय स्थलहरू भएको पालिका हो मिक्वाहोला गाउँपालिका 2077 साल फागुन 30 गते गौरी पार्वती तथा प्रतिष्ठा जेवी कम्पनीले ठेक्काको सम्झौता गरी दुई पटक म्याद थप गर्दा समेत निर्माणको काम नसकिँदाको दुःखका बारेमा बताउँदै स्थानीय कृष्ण प्रसाद आचार्य
1: अहिले 5-6 वर्ष भयो बाटोको टेक खोलेको जग्गा जमिन हाम्रै प्रशस्ती दिएको छ रोकदोक केही गरिदिएको छैन तर आजसम्म बाटाको सदुपयोग भएको छ मेरो घरमा बाटो आइरहेछ हर्ष छ तर विस्मत पनि छ किन राति सुत्ता पनि ती गाडी भाँसिएका छन् मेरो घरको कर्सामा बिहान उठेर पनि त्यही हेर्नुपर्छ मैले त्यस्तो बिजो ती गाडी फस्छ ती हिलै फिर भएर जानुपर्छ ठेल दिन अब यति गर्दा पनि अहिले चुप लागेर यिनीहरू काम पस्तावस्ता गर्दैछन् यो कारण के भएको हो यो केही बुझ्न सकिन मैले
11: यो सड़क समयमा नै नबन्दा मिक्वाखोला गाउँपालिकाका फुङफुङ्गे झरना तोक्पेगोला सोदो पोखरी लोदिन लगायतका दर्जनौं क्षेत्रमा पर्यटक पुग्न समस्या हुँदै आएको छ ग्रामीण भेगमै स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको छ भने उपचार पाउनबाट समेत स्थानीय वञ्चित भइरहेका छन् एकजना पर्यटन व्यवसायी नुपु छिरिङ शेर्पा
12: यो बाटोले विभिन्न त्यहाँको चाहिँ जनजीवन त्यसै गरेर त्यहाँको पर्यटन क्षेत्रहरू जस्तै नजिकै भइरहेको फुङफुङ्गे एकदम यो दूरीको रूपमा चाहिँ एकदम छोटो भएको हिसाबले गर्दा माथि लोदेन तोक्पेगोला जाने यो बाटो अत्यन्तै महत्वपूर्ण यो बाटो हो र यसलाई चाहिँ चाँडो चाहिँ यो बाटो चाहिँ सकिदिए राम्रो हुन्थ्यो र अर्को मुख्य कुरो चाहिँ के हो भन्दाखेरि त्यहाँको चाहिँ स्वास्थ्यसँग चाहिँ प्रत्यक्ष नजिकै रहेको यहाँ आउन सक्यो भने कम्तीमा त्यहाँको स्थानीयलाई लाभ पाउँथ्यो
11: सड़कको दुर्वस्थाका कारण नागरिकले मात्र होइन जनप्रतिनिधिले समेत हैरानी खेपिरहेका छन् फुङलिङ नगरपालिका एक नम्बर वडाका वडाध्यक्ष रुद्र कुमार मादेन
13: बाटो अहिले बनिने क्रममा छ अब आशा छ चाँडै राम्रो बनिएर हामी सुगम तरिकाले बाटोमा यात्रा गर्न पाउँछौ भन्ने आशा छ यो वर्ष कालो पत्र नभए हुने सम्भावना छ तर नभए पनि हामी ग्राभल चाहिँ राम्रो हुन्छ राम्रो आएको छ 9 करोडको पैसा आएको छ र ठेकदारहरू पनि मजा युद्धस्तरमा लाग्नु भएको छ आशावादी छौँ हामी
11: यस सड़कको निगरानी गरिरहेको तम्मुर करिडोर सुबाङ खोला दोभान ओलाङचुङगोला सड़क योजनाले निर्माणको कार्य चाँडै सम्पन्न गर्न पटक पटक ताकेता गरेको जनाएको छ निर्माणको प्रगति न्यून देखिएकाले कार्यवाहीको प्रक्रिया समेत अघि बढ़ाइएको थियो हाल ठेकेदारलाई निर्माणमा गति लिन सुझाइएको र सोही अनुसार कार्य भए चालू आवमै योजना सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुहुन्छ तमोर करिडोर सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर
14: सिंहबहादुर विष्ट त्यसपछि हाम्रो पिछले काम गर्ने हो त्यहाँ हामीले लगभग अहिलेसम्म 1.5 किलोमिटर जति ग्राभेल गरेर अरू चाहिँ बेसहरू कुट्ने काम दोगुर्नेमा गत 8 वर्षमा चाहिँ कसरको पनि अलिक समस्या भएको थियो दोगुर्नेमा त्यो बेसहरू निकाल्न अलिक समस्या जस्तो भएको थियो यसपालि अब यो असोजपछि हामी लगत्तै समन्वय गरेर स्थानीय तहसँग त्यो बेसहरूको व्यवस्था गरेर यो 8 वर्षमा त्यो ठेकालाई पनि हामीले कम्प्लिट गर्ने हिसाबले टार्गेट राखेका छौँ
11: नयाँ बसमार्क माछा पोखरी हिरेवा दोभानको 9 किलोमिटर सड़क ठेक्का सम्झौता भएको 6 वर्ष पूरा हुन लागेको छ तर सड़कको काम नसकिँदा यात्रुलाई शास्ति त भएको छ नै सरकारी काम कारवाही चुस्त बनाउनका लागि दिइएको निर्देशन पूरा नहुनुको कारणका बारेमा स्थानीयवासीमा आक्रोशसँगै सरोकारवाला बीच कुनै मिले मतोपो भएको हो कि भन्ने शंका पनि बढ़दै गएको छ कृष्ण फुरुम्बो लिम्बु सीआईएन रेडियो तमोर ताप्लेजुङ
15: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट।
2: प्रस्तावित राजदूतहरूको संसदीय सुनाई शुरू। कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन। पक्षकै वर्षस्व ई पेन्सन सेवा प्रभावकारी बन्दै।
15: दशैंमा महँगीको मार। काठमाडौँ भित्रिएका पशु चौपायाको स्वास्थ्य परीक्षणमा कडाई। 40 किसिमका तथ्याङ्क सहित जनगणनाको तयारी।
2: विकास निर्माणमा ढिलाइ हुँदा दैनिक जीवनमा नकारात्मक प्रभाव। सुदूरपश्चिमको बजेटमा सत्ता पक्षकै असन्तुष्टि।
15: एल निनोको प्रभावले समुद्री तापक्रमको रेकर्ड तोडेको युरोपेली संघको भनाई। अमेरिकी प्रस्तावबारे इरानले समीक्षा गर्दै रूसको सैन्य उद्योगलाई लक्षित गर्दै ईयूद्वारा नयाँ प्रतिबन्धको घोषणा।
2: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आज ओमनसँग खेल्दै।
15: साझा खबरको अन्त्यमा कार्टुन हामीले अनलाइन खबर .com का लागि आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेपाली कांग्रेसको 15 महाधिवेशन, जहाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ, तर खुला मंच जहाँ महाधिवेशनको उद्घाटन गरिएको थियो त्यहाँ खुला मंचको दुबो जति सबै धूलोमा परिणत भएका बारेमा पनि खबर सार्वजनिक भए। यद्यपि नेपाली कांग्रेसको नेतृत्वले महानगरपालिकासँग गरिएको सम्झौता अनुसार दुबो रोपेर जस्ताको त्यस्तै बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका खबर पनि सार्वजनिक भएको छ। एउटा बन्द कोठा छ, बन्द कोठा भित्र अगाडिपट्टि टेलिभिजन छ, टेलिभिजनमा कांग्रेस महाधिवेशन पछिको खुला मंच भनेर देखाइएको छ, जहाँ माटो र धूलो बढ़ी देखिन्छ र त्यहाँ दुबो कम देखिराखेको छ र नजिकै पलंगमा एकजना व्यक्ति छन् जो ढलक्क ढल्केर अगाडिपट्टि रिमोट चलाउँदैछन् र केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, कांग्रेसको नेतृत्व मात्र होइन खुला मंच पनि बदलिएछ नि।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अलिला लीलप्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका साथमा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: Extreme energy drink.
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।

0: गरिसकेपछि देश समृद्ध बन्छ भन्ने चाहिँ प्रकारको झूट सपना सम्प्रेषण गर्ने र तपाईँले अहिले भन्नुभयो जस्तै यस्ता कतिपय क्रियाकलापहरूमा सरकार यो विपत्तिको प्रकरणमा पनि व्यक्त भएको मैले पाएको छु र त्यसको साथसाथै सुशासनको क्षेत्रमा महँगी नियन्त्रणको क्षेत्रमा जनतालाई जसरी पहिला चाहिँ घर घरमा पासपोर्ट घर घरमा राहत घर घरमा चाहिँ डेलिभरीका कुराहरू दिइनेछ भनेर प्रचार हल्ला खल्ला गरिएको थियो घर घरमा रोजगारीको कुरा गरिएको थियो विदेशमा गएका नागरिकहरूलाई युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्ने जुन प्रकारको चाहिँ आवश्यक भन्दा बढी हल्ला गरेर सरकारलाई यो सरकार गठनको निम्ति जनताले समर्थन पनि गरे र सरकारले त्यो प्रकारको प्रचार पनि सरकार आएपछि पनि गर्यो पहिला पनि गरेको थियो तर आज परिणाम आउँदाखेरि ग्यास एउटा चाहिँ तपाईँको थोरै बाटो तलमाथि भएर कहीँ न कहीँ चाहिँ त्यो हुँदाखेरि ग्यास जनताले प्राप्ति नगर्नु गत सालको यही समयावधि भन्दा पाँच गुणा झण्डै महँगी वृद्धि हुनु र त्यसको साथसाथै सुशासनको क्षेत्रमा पनि प्रतिशोध बाहेक परिणाममा कहीँ कतै पनि काम प्रकट नहुनु अन्तर्राष्ट्रिय क्षेत्रमा पनि कहीँ कतै पनि परिपक्वतापूर्वक कूटनीतिक प्रणाली अगाडि बढाउन नसक्नु यी कतिपय क्रियाकलाप गतिविधिहरूले पर्खर हेरको जुन स्थितिमा हामी थियौं त्यो अवस्था अहिले रहेन सरकार एकदमै चाहिँ अपरिपक्व उरेन्थ्याउलो र कहीँ कतै पनि संयोजनको भूमिकाकारी प्रभावकारी भूमिकामा नरहने गरी व्यक्त भएको मैले महसुस गरेको छु।
1: अहिलेको तपाईँहरूको दिनचर्या पनि यस्तै त बन्यो नि त धेमेन्द्र पौडेलजी, तपाईँहरूको दिनचर्या पनि सरकारको आलोचना गर्ने सरकारको विरोध गर्ने बस्ने होइन?
0: बिल्कुल होइन, सरकारले गरेका कतिपय राम्रा कामहरूको हामीले समर्थन गरेका छौं गर्छौं र कतिपय चाहिँ खालि विरोधको निम्ति मात्रै विरोध होइन तर अब यो हाम्रो मात्रै कुरा होइन जनताले समेत राखेको कुरा हो। त्यसो भएको हुँदाखेरि आलोचनामा मात्रै रमाउने हाम्रो होइन, सरकार भइसकेपछि अरूको आलोचना ग्रहण पनि गर्ने आलोचनाको अतिरिक्त चाहिँ डेलिभरी पनि दिने जनतालाई चाहिँ भरोसा र अभिभावकीय भूमिकामा सरकार छ भन्ने कुराको प्रत्याभूति दिलाउनु त सरकारको काम हो नि। त्यो नभएको हुँदाखेरि टिप्पणी गर्नु त लोकतन्त्रको हामीले प्राप्त गरेको ल्याएको यो प्रणालीको विशेषता नै हो। त्यसो भएर आलोचना गर्नु लोकतन्त्रको चाहिँ सुन्दर पक्ष हो, त्यसलाई चाहिँ सरकारले सकारात्मक रूपमा ग्रहण गर्नुपर्छ।
1: तर अहिले चाहिँ अब जुन तरिकाले छिमेकीहरूका सम्बन्धका विषयहरू कूटनीतिकका विषयहरू संयुक्त राष्ट्रसंघमा गएर गरेको सम्बोधनका विषयहरूदेखि लिएर हरेक कुरामा चाहिँ सरकारले अब यो विपदको बेलामा अन्तर्राष्ट्रिय समुदायलाई चाहिँ आफू केन्द्रित वा चाहिँ नेपाल केन्द्रित बनाउन त सफल बनेको छ नि त होइन?
0: अब यो मैले भनिसके अघि पनि अब सरकारले संयुक्त राष्ट्रसंघका यस प्रकारका सार्वजनिक अघि भए केही समय पहिले भए जस्ता कार्यक्रममा सहभागी हुँदा बहुपक्षीय र द्विपक्षीय र विभिन्न देशहरूसँग मल्टिलेटर वार्ताहरू गरेर नेपालको चाहिँ चासो नेपालको सरकारहरू व्यक्त गरेर कन्भिन्स गर्ने साइड लाइन मिटिङहरूमा सक्रियता हुनु पर्थ्यो। यद्यपि परराष्ट्र मन्त्रीले अहिले तपाईँले भने जस्तै सबै कुराको हामी आलोचना गर्दैनौं, परराष्ट्र मन्त्रीले अलिअलि त्यो भूमिका निर्वाह गरेको देखियो त्यसलाई हामी सकारात्मक रूपमा लिन्छौं। तर प्रधानमन्त्रीको तपाईँ त्यहाँ गएर हेर्नुभयो भने तयारी गरेको भाषण व्यक्त गर्नुभयो, त्यो भाषण त त्योभन्दा राम्रो शैलीमा योभन्दा पहिलेकै सरकारले पनि त व्यक्त गरेका थिए। के अरे राजा महेन्द्रदेखि आजसम्म आइपुग्दाखेरि कुनै पनि प्रधानमन्त्री त्यस्तो प्रकारको कार्यक्रममा गएर अङ्ग्रेजी भाषामा कसले बोलेका थिएनन् र राम्रो बोलेका थिए। अझ चाहिँ बढी नै आलोचना गरेको टिका टिप्पणी गरेको केपी ओली कुनै चाहिँ बौद्धिक एकाडेमिक चाहिँ संस्थाबाट पढ्नु भएको होइन, अङ्ग्रेजी भाषामा नै नहेरिकन चाहिँ व्यक्त गरेको कुरा पनि त सार्वजनिक भएको छ। केही समय पहिले गएको कार्यक्रममा प्रचण्डले पनि अङ्ग्रेजीमै बोल्नु भएको थियो, देउबाले पनि अङ्ग्रेजीमै बोल्नु भएको थियो। मैले यसको अर्थ चाहिँ प्रधानमन्त्रीलाई अपमान गर्न खोजेको होइन, हाम्रो देशको सम्माननीय प्रधानमन्त्रीलाई सम्मान पनि छ, तर त्यसैलाई जसरी प्रचार गरियो त्यो प्रचारले परिणाम के भयो त भन्दा परिणाम हुनको निम्ति त छिमेकी मित्र राष्ट्र भारतसँगको सम्बन्ध, छिमेकी मित्र राष्ट्र चीनसितको सम्बन्ध, त्यहाँ

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

रेडियो विधि बहिनी 95.2 मेगाहर्ट्ज।

0: भने पनि नेपालीहरूलाई दिइरहेको अवस्था हो अथवा विश्वास गरिरहेको अवस्था हो। उनलाई स्वभावतः उनलाई श्रमिकहरू आवश्यक छ, त्यो श्रमिकहरू पनि विभिन्न देशहरूबाट लैजान सक्दथ्यो, उनले नेपाललाई पनि छनौट गरे। त्यस्तो हुनुले चाहिँ के भयो भनेदेखि नेपालीहरू जति बेला हामी नेपालमा यो बेरोजगारीको अहिले हाम्रो ठूलो समस्या छ, मैले त बेरोजगारीको महामारी पनि भन्ने गरेको छु, त्यो शब्दमा कतिको विमति होला, त्यो अवस्था भएको कारणले गर्दाखेरिमा उसले हामीलाई त्यसरी विश्वास गरिदिनु यो हाम्रो लागि ठूलो कुरो थियो। तर यो फेरि दया गरेको मात्रै कुरो चाहिँ होइन, अन्त त फेरि हामीले हाम्रो मेहनतको पारिश्रमिक लिने हो, त्यो पारिश्रमिक लिएर मेहनत गर्ने अवसरको रूपमा हामीले लियौं, नेपालीहरूले लियौं भने उसले चाहिँ नेपालीहरू इमान्दार हुन्छन्, मेहनती हुन्छन्, त्यस कारणले गर्दा त्यहाँकै श्रमिकहरूलाई चाहिँ हाम्रो देशमा भेट्याउँ भन्ने हिसाबले उसले खुला गरिदिनु पनि हाम्रो लागि एक मानेमा त्यो सहयोगी नै बन्न गयो। यो दशकौंदेखिबाट चलिरहेको अवस्था छ। तर बेला बेलामा चाहिँ भन्छ नि टर्बुलेन्स भन्छ नि फ्लाइटमा लामो जुन हवाई यात्रा गर्दाखेरिमा चाहिँ बेला बेलामा चाहिँ त्यो जहाजहरू हल्लाउने भने त एरा कदा चाहिँ यस्तो किसिमको टर्बुलेन्सहरू पनि हुने गरेको चाहिँ देखिन्छ। हालसालै पनि पछिल्लो समयमा पनि फेरि केही टर्बुलेन्सहरू चाहिँ आएको देखियो।
1: यो म्यान पावर कम्पनीको सिलसिलामा यसै सन्दर्भमा हामी चर्चा पनि गर्छौं। यो अझै भनौँ न सतही कुराकानी गर्दाखेरि जति 25,000-25,000-3,000 हाराहारीमा वैदेशिक रोजगारीमा दैनिक त्यति नेपालीहरू जाने गर्नु भएको छ, र त्यो मलेसियामा चाहिँ कति मान्छेहरू हुनुहुन्छ होला अथवा दैनिक कति जति जानुहुन्छ होला?
0: यो मलेसिया वान अफ द लार्जेस्ट चाहिँ नम्बर अफ नेपाली चाहिँ त्यहाँ जाने गरेको देखिन्छ। हुन त त्यो ठूलो संख्यामा जानेहरू मध्येमा अहिले पछिल्लो वर्षहरूमा चाहिँ मलेसिया लगायत साउदी अरेबिया, युएई र कतार नै ठूलो संख्यामा देखिन्छ। कहिले कहिले मलेसिया नम्बर वान सबैभन्दा लार्जेस्ट नम्बर गएको पनि देखियो भने कहिले कहिले अर्को कन्ट्रीले जित्ने खालको, तर त्यो 1.5-2 लाखको हाराहारीकै चाहिँ प्रतिवर्ष नयाँ त्यो खालको जानी गरेको देखियो। यो हिसाबले हेर्दाखेरिमा चाहिँ प्रमुख चार गन्तव्य मध्येको मलेसिया हो, कहिले यो पहिलोमा पर्छ कहिले दोस्रोमा झर्छ। यो ठूलो संख्यामा चाहिँ नेपालीहरू जानी गरेको र अहि भनेको जस्तो नेपालीहरूले अवसर पाउने गरेको चाहिँ देश हो
1: मलेसियाको र नेपालको। जुन श्रम सम्बन्धमा बेला बेला टर्बुलेन्स आउँछ भनेर भन्नुभयो, कस्ता टर्बुलेन्स आउँछन् अब यसलाई पनि प्रष्ट पारिदिनुहोस्।
0: कहिले कहिले कस्तो भयो भने उसले एकतर्फी रूपमा खास गरिकन केही सामान्य विषयहरू आउनु अस्वाभाविक होइन, अरू देशहरूसँग नै आउँछ, दुईतर्फका सरकारहरू अथवा राज्यका निकायहरू बस्छन्, त्यसलाई चाहिँ समाधान गर्छन्, अगाडि बढ्छन्। त्यो हामी नेपालीहरूको श्रम गन्तव्य देशहरूमा मात्रै नभइकन अरू देश र अरू देशका श्रम गन्तव्यहरूमा नै यस्ता चिजहरू हुनेलाई अस्वाभाविक मान्न सकिएन, होइन, स्वाभाविक हो त्यो। मलेसियाको सन्दर्भमा चाहिँ खास गरिकन मैले देखेको चाहिँ पछिल्ला चरण कहिले स्वास्थ्य परीक्षण चाहिँ नि फलानुबाटै गर भनेर एकतर्फी रूपमा चाहिँ उसको डिसिजन भनौँ अथवा उसको धारणाहरू अथवा उसका चाहिँ एउटा उसले सोचेको बस्छन्, त्यसलाई चाहिँ समाधान गर्छन्, अगाडि बढ्छन्। त्यो हामी नेपालीहरूको श्रम गन्तव्य देशहरूमा मात्रै नभइकन अरू देश र अरू देशका श्रम गन्तव्यहरूमा नि यस्ता चिजहरू हुनेलाई असभा

0: गर्दिन भनेर चाहिँ त्यो चिजहरू लाद्ने, यो चाहिँ नि एकतर्फी रूपमा चाहिँ अलिकति बलमेच्याइ जस्तो खालको, अलिक कडा शब्दमा भन्यो भने अलिकति हेपाई जस्तो त्यो चाहिँ गरेको चाहिँ देखिन्छ। योभन्दा बाहेक चाहिँ अरू चाहिँ हाम्रो रिलेसनहरू स्मुथ नै थियो, तर यो चाहिँ बेला बखतमा देखिरहेको छ, यो रिपिटेडली देखियो। कहिले स्वास्थ्य परीक्षणको नाममा गएको वर्ष पनि अब विभिन्न क्राइटेरियाहरू तोकेर त्यो क्राइटेरिया पूरा गर्नेहरूले पठाएकोलाई मात्रै स्वीकार गर्छु भनेर भन्नु, र हालसालै चाहिँ अझ त्यो क्राइटेरिया तोकिने मात्रै नभइकन हाम्रो जुन आफ्नो प्रशासनिक टेरिटोरीभित्र, नेपाली निकायको प्रशासनिक टेरिटोरीभित्र ऊ प्रवेश गर्ने मात्रै नभइकन, अहिले त 25 वटाले पठाएकोलाई मात्रै अथवा उसको एसोसिएटहरूले पठाएकोलाई मात्रै चाहिँ म मान्यता दिन्छु, अरूले पठाएकोलाई चाहिँ म लिँदिन भनेर त्यो हदसम्मको चाहिँ कडाइपन चाहिँ उसले एकतर्फी रूपमा चाहिँ लाद्नु, नेपाल सरकारले चाहिँ होइन हामी बसेर सल्लाह गरौं एउटा वे आउट निकालौं भन्दा भन्दै पनि एकतर्फी रूपमा चाहिँ बल्मी चाहिँ गरेको गरे चाहिँ देखियो। यस्ता किसिमका चाहिँ ट्रेनहरू चाहिँ देखियो जुन आफैमा उपयुक्त भएन कि भन्ने मलाई लाग्छ, यसको विश्लेषण गरौंला।
1: त्यो जुन तपाईँले फिजिकल स्वास्थ्य चेकअपको बारेमा कुराकानी गर्नुभयो, त्यहीबाट एउटा मोनोपोली तरिकाबाट लाने नै भन्नुभयो तपाईँले, र अहिले चाहिँ जुन मेन पावर कम्पनीहरूको एउटा सिन्डिकेटको आरोप लगाइरहेका छन् मेन पावर कम्पनीहरूले, जुन चाहिँ नेपालको संविधान विपरीत छ भन्ने उनीहरूको भाष्य पनि त्यस्तो छ, यो चाहिँ कसले निर्णय गर्छ, कसरी गर्छ होला?
0: यो खास गरिकन अब जस्तो कुनै देशमा नेपालीहरूलाई रिक्रुट गर्नको लागि, रोजगारीको लागि रिक्रुट गर्नको लागि चाहिँ नेपाल सरकारले गर्ने हो। यो नेपालको सन्दर्भमा मात्रै नभएन अरू देशहरूमा पनि हुने यही हो। सम्बन्धित देशले चाहिँ रिक्रुटरहरूलाई लाइसेन्स दिन्छ, त्यो लाइसेन्स एजेन्सीले मार्केट प्रमोसन गर्छ, गन्तव्य देशको इम्प्लोयरहरूसँग उसले नेगोसिएसन गर्छ, म तिमीलाई तिमीले चाहेको किसिमको स्किल भएका, योग्यता भएका, स्वास्थ्य भएका चाहिँ वर्करहरू म रिक्रुट गरिकन तिमीलाई पठाउँछु भनेर उनीहरूले गर्छन्, अथवा वर्कर आफैले चाहिँ जब एप्लाई गर्छ र अनि त्यसपछि वैदेशिक रोजगारीमा जाने चिज चाहिँ सम्भव हुने हो, सम्बन्धित देशले भिसा दिएमा र श्रम स्वीकृतिहरू दिएमा। भनिसकेपछि त्यो चाहिँ भनेको खास गरिकन स्रोत कन्ट्री, हाम्रो सन्दर्भमा चाहिँ नेपाल सरकारले ज जसलाई लाइसेन्स दिएको छ उनीहरूले चाहिँ मार्केट प्रमोसन गरेर, खुल्ला बजारमा मार्केट प्रमोसन गरेर डिमान्डहरू लिएर आएर अनि त्यो डिमान्ड बमोजिमको चाहिँ क्वालिफिकेसन भएका, स्किलहरू भएका वर्करहरूलाई चाहिँ रिक्रुट गरेर पठाउने हो। हाम्रो कानून, वैदेशिक रोजगार कानूनले नै त्यही भन्छ। त्यो कारणले गर्दाखेरिमा यसमा चाहिँ होइन म फलानुले पठाएकोलाई मात्रै म लिन्छु, अर्कोले पठाएको चाहिँ लिन्न भन्नु चाहिँ एउटा कुनै देश, सोभरेन देश हाम्रो अहिलेको सन्दर्भमा नेपालले जुन लाइसेन्स दिएको छ नेपाल सरकार स्टेट एजेन्सीले, त्यो लाइसेन्स एजेन्सी कुनैले पनि पठाउन पाउनु पर्ने हो। अब त्यसलाई चाहिँ होइन फलानुले पठाएको मात्रै लिन्छु भनेर यो डोमेनभित्र चाहिँ कुनै गन्तव्य देश चाहिँ प्रवेश गर्ने होइन, किनभने यो चाहिँ एउटा राष्ट्रको चाहिँ जुन छ लाइसेन्सिङ थ्रु चाहिँ एउटा राष्ट्रले चाहिँ आफ्नो अधिकार अथोरिटी प्रत्याजन गरे हो रिक्रुटरहरूलाई, रिक्रुटमेन्ट एजेन्सी चलन चल्दीको भाषामा म्यान पावरहरूलाई। भनेपछि यसमा चाहिँ तिमीले जुन लाइसेन्स दियो त्यो नै ठिक छैन भन्ने अर्थ लाग्यो नि त, किनभने म फलानुलाई चाहिँ मान्यता दिन्छु, बाँकी रहेकोलाई दिन्न भन्नुको अर्थ त नेपाल सरकारले लाइसेन्सिङ जो गर्यो त्यसैलाई नै उसले नटेरिया भयो नि त। भनेपछि यो डोमेनभित्र पस्नु चाहिँ यो उपयुक्त होइन।
1: भनेपछि जसरी म्यान पावर कम्पनीहरूले चाहिँ मलेसियाले सिन्डिकेट लगाउन खोज्यो भन्ने एउटा आरोप लगाउँदै आइरहेका छन्, तपाईँको कुराबाट पनि लगभग त्यही नै हो भन्ने कुरा बुझ्नु पर्यो।
0: हो, यो सिन्डिकेट भन्ने शब्द प्रयोग भएको मैले पनि देखिरहेको छु। अब यसको अर्थमा मेरो धारणा पनि अर्थ जुन छ सिन्डिकेटको अर्थ जुन लगाइन्छ त्यस तात्विक भिन्नता छैन, यद्यपि म सिन्डिकेट भन्ने शब्द प्रयोग नगरे तापनि यसरी नेपाल सरकारले लाइसेन्स दिएको भनेको उसले प्रक्रिया पूरा गरेर दिएको छ, उसले त्यो ग्यारेन्टी लिनेदेखि लिएर सबै चिजहरू प्रक्रिया पूरा गरेर कानून बमोजिम दिएकोलाई म मान्यता दिन्न भनेर सर्टेनलाई मात्रै दिनुले चाहिँ, अथवा 25 वटालाई दिन्छु अथवा त्यसको एसोसिएट अरू 10 वटालाई दिन्छु भन्ने हिसाबले गर्नु भनेको चाहिँ यो चाहिँ लिमिट गरेको। अब त्यसलाई सिन्डिकेट भन्ने शब्द प्रयोग गर्नुमा नि अन्यथा नहुँदो हो। यसले के गर्छ र अनि यो हुनुहुँदैन भन्ने मेरो धारणा रह्यो भनेदेखि चाहिँ यसले मोनोपोली चाहिँ नै बनाउँछ, भनेको यो जो 20-25 वटा छ यसरी यो सीमित गरिदिँदाखेरिमा र कम्पिटेटिभ खुला कम्पिटिसन नहुनुले चाहिँ के हुँदो रहेछ भने एक्सप्लोइटेसन र एग्रेसिभ रिक्रुटमेन्टको चाहिँ नि सम्भावनाहरूलाई चाहिँ नि उच्च बनाउँछ अथवा बढाउँछ, त्यसले चाहिँ अन्त्यत वर्करहरू सफर गर्छन्। त्यस कारणले गर्दा यसरी लिमिट गर्नु हुँदैन, त्यसलाई सिन्डिकेट भन्ने शब्द जसले प्रयोग गर्नुभएको छ मैले आफूले प्रयोग नगरे पनि

0: अर्थ चाहिँ फेरि त्यही हो, मतलब यस्तो यस्तो गर्नु हुँदैन।
1: त्यो अघि हामीले अफ द रेकर्ड कुराकानी पनि गर्यौं, 25 सुरुमा, त्यसपछि 250 त्यसका शाखा कम्पनीहरू भन्ने कुरा आयो, त्यसको आधार पनि केही तोकिएको छैन। कसरी उहाँहरूलाई मात्र तोक्नुभयो? अब केहीले त अब होइन, उहाँहरूले पठाइरहनु भएको छ, अनुभव छ भन्ने कुराहरू छ, अथवा अरूभन्दा अलिकति फरक क्षमताका हुनुहुन्छ भन्ने त अब ल ठिकै छ भन्नु पनि सकिन्थ्यो। यतिसम्म भन्नुभएको छ कि म्यान पावर कम्पनी जुन 250-275 जनाको संख्या जतिको संख्या छ त्यसमा उहाँहरूले मलेसिया श्रमिक नै पठाउनु भएको छैन भन्ने कुरा पनि गर्नु भएको छ, आएको छ। अब यसलाई चाहिँ के गर्ने, कसरी हेर्ने?
0: त्यसले चाहिँ शंका उत्पन्न गरायो वास्तवमा, र यो चाहिँ केवल नाफिया जो वैदेशिक रोजगार व्यवसायी संघको मात्रै आर्गुमेन्ट हो कि उनीहरूले कतै आफ्नो स्वार्थलाई मात्रै पो हेरे कि भनेर शंका गर्ने हो भने पनि त्यो शंका गर्ने ठाउँ पनि यसले चाहिँ त्यति दिएन। किनभनेदेखि चाहिँ जसरी 25 वटालाई सेलेक्ट गरियो भने त्यो 25 वटालाई सेलेक्ट कसरी गरियो त त्यसको कुनै पनि ट्रान्सपरेन्ट आधारहरू देखिएन। केही समय अगाडि के भनिएको थियो भने कमसेकम 5 वर्षसम्म मलेसिया वर्कर चाहिँ रिक्रुट गरिसकेको हुनुपर्ने, अथवा यति स्क्वायर फिटको चाहिँ अफिस भएको हुनुपर्ने, अथवा यो भएको हुनुपर्ने भन्ने जो क्राइटेरियाहरू तोकिएको थियो भनेर एकातर्फ भनियो पहिला। त्यही क्राइटेरिया चाहिँ फेरि अहिले 25 वटा तोक्ने बेला त्यो क्राइटेरियाहरू चाहिँ मिट नगरेको भन्ने भनाइ नाफियाको आयो भनिसकेपछि अनि यो के हो त भनेर बुझ्नु खोज्ने तपाईँ जस्तो म जस्तो मान्छेहरूलाई नि यो कसरी चाहिँ 25 वटा सेलेक्ट भयो भन्ने त्यो पनि थाहा छैन भनेपछि मलाई चाहिँ के लाग्छ भनेदेखि चाहिँ कहिले कहिले चाहिँ अब यसरी 25 वटा सेलेक्ट गर्नुभन्दा अगाडि सार्वजनिक सूचना भयो कि भएन, इन्ट्रेस्टेडहरूले त्यसमा चाहिँ कम्पिटिसन गर्न पाए कि पाएनन्, अनि तोक्दाखेरिमा चाहिँ तोक्ने मापदण्ड यो 25 वटा अथवा 30 वटा अथवा 200 वटा जतिवटा तोक्नु छ, यदिलाई चाहिँ हामीले सर्ट लिस्टिङ गर्छौँ, पहिला लङ लिस्टिङ गर्छौँ अनि त्यसपछि सर्ट लिस्टिङ गर्छौँ र उनीहरू मार्फत चाहिँ हामी व्यवसाय गर्छौँ भनेर भन्ने हो भने एक त त्यो सिद्धान्त त त्यो मिल्दैन, मैले अघि बताइसकेँ। ल एकछिनलाई त्यो गर्ने भन्ने हो भने त्यसको प्रोसेस ट्रान्सपरेन्ट हुनुपर्थ्यो, सबैलाई जानकारी हुनुपर्थ्यो, सम्बद्ध सबैलाई जानकारी हुनुपर्थ्यो, मूलत नेपाल सरकारलाई जानकारी हुनुपर्थ्यो र नाफिया जस्तो एसोसिएसनलाई जानकारी हुनुपर्थ्यो, अनि त्यसपछि त्यसको प्रोसेसहरू ट्रान्सपरेन्ट हुनुपर्थ्यो, र अनि सेलेक्सनको आधार चाहिँ के हुनुपर्थ्यो त भन्दाखेरिमा यति वर्ष पुगेको अथवा यति स्क्वायर फिटको अफिस भएको मात्रै होइन, त्यो हुनुमा मेरो विमति छैन, तर हुनु चाहिँ के पर्थ्यो भने त्यो सम्बन्धित रिक्रुटमेन्ट एजेन्सीको ट्र्याक रेकर्ड के छ, उस एक्सपोइटेशन अथवा एभिसिभ रिक्रुटमेन्टमा इन्भल्भ छ कि छैन, उसको ह्युमन राइट्स स्ट्यान्डर्डहरू वर्कर प्रति गरिने उसका ह्युमन राइट स्ट्यान्डर्डहरू के छन्, त्यो स्ट्यान्डर्डलाई चाहिँ कथम कदाचित केही समस्या आएको बेलामा एड्रेस गर्ने मेकानिजमहरू कतिको बनाएको छ, उसका बोर्ड अफ डिरेक्टरदेखि लिएर उसको स्टाफको टिमहरू यो वर्कर राइट फेयर रिक्रुटमेन्टमा कतिको वेल ट्रेन छन्, वर्कर फ्रेन्डली कतिको छन् भन्ने यो सबै चिजहरू हेरेर अरू रिक्रुटमेन्ट एजेन्सीहरूसँग चाहिँ म लिन सक्दिनँ, किनभने यिनीहरू एबिसी रिक्रुटमेन्ट गर्दा रहेछन्, यिनीहरूले एक्सप्लोइटेसनमा सामेल भएका रहेछन्, पटक पटकको ट्र्याक रेकर्डहरू खराब भएको रहेछ, त्यस कारणले गर्दा म ती खराब भएकाहरूसँग ट्र्याक रेकर्डहरू खराब भएकाहरूसँग चाहिँ म सरी म लिन सक्दिनँ, फलानु फलानुको चाहिँ त्यस्तो ट्र्याक रेकर्डहरू राम्रो रहेछ, म राम्रो भएकोहरूसँग मात्रै लिन्छु भनेर भने अब त्यहाँ विमती गर्ने कुनै ठाउँ नै छैन, होइन त्यो नगरिकन ब्ल्याङ्केट कुनै प्रोसेसको ट्रान्सपेरेन्सी पनि छैन, म फलानुबाट मात्रै लिन्छु भनेर भन्नु र स्वयं रिक्रुटिङ एजेन्सीहरू जो छन् र स्वयं नेपाल सरकारले समेत पनि विमती र यो चाहिँ एउटा विरोध गरिरहेको अवस्थामा दुई पक्ष बसेर हुन्छ नि त, पहिला बरु केही समय पज गरौं, 2-4 हप्ता बरू पज गरौं, केही नै बिग्रिँदैन, अनि डायलग गरौं र एउटा चाहिँ तपाईँहरूको कुरा पनि सुनौ, हाम्रो कुरा पनि भनौं अनि गरौं त भनेर भन्ने त्यो पनि देखिएन। र हिजो अस्ति मात्रै आएको न्युजमा त के देखे भने नेपाल सरकारले मेमो नै पनि लेखेर दिएको छ, त्यसमा उताबाट जवाफ के आयो भने तिमीले जे जे लेखेर दिए पनि, मतलब शब्दहरू त्यो थिएनन् होला, तिमीले जे जे भने पनि म मान्नेवाला छैन, ती 25 वटाबाट आउँछन् र त्यसको एसोसिएटहरूबाट आउँछन् भने ठिक छ, होइन भने म लिने होइन भनेर भन्नुले त यो त टोटल्ली बलमी चाहिँ भयो। यो चाहिँ कस्तो भने अघि नै मैले शब्द प्रयोग गरेँ नि, हामीलाई हेपेकै जस्तो अवस्था भयो। अब यो यसको पछाडिको कारणको बारेमा कुरा अहिले समाप्त गरिन्छ होला, यसको पछाडिको कारण चाहिँ के हो भनेदेखि कतै हाम्रो पनि लेबर डिप्लोमेसी कमजोर भयो कि त्यो कारणले गर्दा यो हेपाई पो हुनु परेको हो कि भन्ने मलाई लाग्छ, तर मलेसियाको साइडमा हेर्दाखेरि चाहिँ उसले हामीलाई हेप्यो, उसको प्रोसेस ट्रान्सफरेन्ट छैन, यो गलत भयो।
1: एउटा मलेसियाले जुन अभ्यास गर्यो यो पालि, अनि त्यस्तै खालको अभ्यास अब युएई भनौँ होइन, जुन हामीले चाहिँ यो श्रम जनशक्तिहरू धेरै देशहरू विशेष गरी खाई ठाउँहरूमा पठाइरहेका छौँ, गइरहनु भएको छ, जुन ठाउँमा चाहिँ श्रमिकहरू धेरै जानुहुन्छ, र त्यति ठाउँहरूले चाहिँ यस्तै प्र्याक्टिसहरू नगर्न पनि नसक्लान् भन्न पनि सकिएन। भोलि गएर यस्तो भयो फेरि, जस्तो अहिले मलेसियाले गर्यो, त्यो अरू ठाउँ युएईले गर्यो, कतारले गर्यो, अर्को देशले गर्यो भने त के होला।
0: कहिले कहिले यो ब्याड एक्जाम्पलहरूलाई चाहिँ एकदम ऱ्यापिडली अनुसरण गर्ने पनि चलन छ। तिमीले पनि त यसो गरेका थियौ, मैले गर्न नहुने भन्ने खालको नि जो चलन चल्तीमा हाम्रो समाजमा चाहिँ सुन्ने गरिन्छ नि, त्यो ब्याड एक्जाम्पलहरूलाई चाहिँ प्रेसिडेन्टको रूपमा चाहिँ बसाल्ने पनि गरेको देखिन्छ। यो मलेसियाले अहिले जे गरिरहेछ नेपाल उपर अथवा अरू कन्ट्री उप पनि उसले त्यो गरिरहेछ, नेपालको लागि मात्रै चाहिँ पक्कै होइन है, त्यो चाहिँ अरूले चाहिँ एउटा नजिरको रूपमा स्थापित नगरौँ न, त्यो अभ्यासहरू चाहिँ नगरौँ, तर एउटाले गर्छ अनि त्यस पछाडि अर्कोले गर्छ भने धेरैले पनि गर्दैन के भएर, अनि त्यो हुनुले चाहिँ के हुन्छ भने एउटा सोभरेन जो कन्ट्री छ उसले चाहिँ एउटा नियम छ, उसका कानून छन्, संसदले पारित गरेको, जननिर्वाचित संसदले पारित गरेको कानून छ, त्यो कानून बमोजिम लाइसेन्सिङ गरेको छ, अनि आफ्नो चाहिँ नि त्यो अनुसारको गभर्नेन्स सिस्टम छ, यो सिस्टमको कुनै अर्थ नै नहुने गरिकन उसले चाहिँ एकतर्फी रूपमा चाहिँ लाद्ने खालको चाहिँ जो मलेसियाले गर्यो, त्यो अरू कन्ट्रीले पनि यो ब्याड एक्जाम्पलबाट लाई इस्टाब्लिस गर्नको लागि अरू कन्ट्रीले पनि मलेसियाले गरेको छ, हामीले गर्दाखेरि के फरक पर्यो भनेर भन्यो भने यो दुर्भाग्यपूर्ण हुन्छ। र यसले चाहिँ के हुन्छ भने एउटा सोभरेन कन्ट्रीको जो ल सिस्टम छ, जो गभर्निङ सिस्टम छ, त्यो सिस्टमको कुनै अर्थ नै छैन भन्ने किसिमको चाहिँ अवस्थामा पुर्याइदिन सक्छ अथवा निरीह अवस्थामा पुर्याउन सक्छ। यो ब्याड एक्जाम्पलहरू चाहिँ अनुसरण गर्ने चाहिँ अलिकति ऱ्यापिडली हुन सक्ने भएको भएर नहोस्, तर यो हुँदैन भन्ने पनि के छ र हुन नै सक्दो हो तर नहोस्।
1: यो अलिकति दुई पक्षको कुराकानी केलाउँदाखेरि मलेसियाले के भनेको छ भन्दाखेरि श्रमिकहरू नठगिउन् भनेको छ, त्यसको लागि चाहिँ हामीले यस्तो गरेका हौं भन्ने एउटा उसले तर्क दिएको छ। र यतापट्टि हाम्रो नेपाली म्यान पावर कम्पनीहरूले पनि के भनेका छन् भन्दाखेरि त्यस्तो गर्दाखेरि मोनोपोली हुन्छ, श्रमिकहरूलाई आर्थिक भार बढ्छ भन्ने कुरा गरेका छन्। दुवै पक्षको कुरा एउटो छ, अब यसलाई चाहिँ कसरी बुझ्ने, कसरी केलाउने, कसरी छुट्याउने?
0: हाम्रो रिक्रुटमेन्ट एजेन्सीहरू पनि दूधले दोएको चाहिँ रहेनन्, बेला बखतमा स्वार्थ पर्दाखेरिमा चाहिँ श्रमिकहरूकै हितको लागि भन्ने न्यारेटिभ चाहिँ प्रयोग गरेको चाहिँ देखियो, तर उनकै हातबाट श्रमिकहरू शोषणमा नपरेका, ठगीमा नपरेका छन् र छैनन्। तर त्यो भनिरहँदाखेरिमा चाहिँ यति बेला चाहिँ नाफियाले भनेको कुरामा चाहिँ बढी दम छ। भन्नुको अर्थ यो लिमिट गरिदिँदाखेरिमा जो ओपन मार्केटमा चाहिँ केहीलाई मात्रै चाहिँ त्यो अथोरिटी दिँदाखेरिमा चाहिँ मोनोपोली बढ्छ, र मोनोपोलीले के गर्छ भनेदेखि चाहिँ शोषणको चाहिँ जोखिम बढाउँछ। अब आजै हामी शोषण बढ्यो भनेर भन्न सक्ने त अवस्थामा छैन, किनभने त्यो काम सुरुवातै भएको छैन, तर डेफिनेटली अन्यत्रका उदाहरणहरूले र जहाँ मोनोपोली हुन्छ, हामी केही सामान्य अरू किसिमका कन्जम्सनका अथवा कुनै प्रडक्टका कुराहरू गरौँ न, जब मोनोपोली हुन्छ नि, मोनोपोली भइसकेर कार्टेलिङ भइसके पछाडि र सिन्डिकेटहरू भइसके पछाडि चाहिँ डेफिनेटली त्यो चाहिँ के हुन्छ भने शोषण त बढ्छ नै, त्यो अवश्यम्भावी नै छ। अब मलेसियाको अहिले जो समस्या छ, त्यो 25 संख्यामा मानु नेपाल सरकारले नि एग्री गरेर त्यस पछाडि शोषण भएन भन्दैन हामी सबैजना खुसी होला, तर मलाई त्यो लाग्दैन, किनभने अन्य थुप्रै उदाहरणहरू यो सेक्टरको मात्रै नभइकन अन्य सेक्टरको उदाहरणहरूमा पनि कार्टेलिङ, मोनोपोली र सिन्डिकेट हुने बित्तिकै शोषणहरू बढ्छ। त्यति हुँदाहुँदै पनि मलेसियाले अनि शोषण नै अन्त्य गर्नको लागि हो यो भनेर भन्छ भने उसले के प्रोसेस फलो गर्यो त, अनि उसले छानेका जो रिक्रुटिङ एजेन्सीहरू थिए उनीहरूले चाहिँ कति डेमोन्स्ट्रेट गरिसकेका थिए त, उनीहरूको ट्र्याक रेकर्ड के थियो, उनीहरूको ह्युमन राइट्स ड्यू डिलिजेन्स कतिको थियो, उनीहरूका स्ट्यान्डर्डहरू कस्ता छन् त, त्यो कुरा कहिले पब्लिक गरेन होइन। र नाफियाले पनि नाफियाको भनाइ सुन्दाखेरिमा चाहिँ ती जो रिक्रुटरहरू थिए उनीहरू पनि दुधले धोएको त होइन रे भनिसके पछाडि हामी कति आश्वस्त हुन्छ। त्यस कारणले गर्दा अहिलेको प्रसंगमा चाहिँ नाफियाले भनेको कुरामा नै एक किसिमले सहमत हुन सकिन्छ, यद्यपि माफिया मेम्बरहरू पनि आफैमा श्रमिकलाई चाहिँ शोषणबाट मुक्त गरौं मात्रै भन्नेहरू रहेनन्, उनकै हातबाट पनि शोषण नभएको चाहिँ होइन। म यति बेला चाहिँ माफियाको जुन धारणा छ अथवा जुन तर्क गरिरहेछ त्यसमा सहमत छु।
1: अर्को भनेको तपाईँको यो जुन मलेसियाले एउटा यो अहिलेको जुन प्रक्रिया ल्यायो, यो चाहिँ चौथो पटक हो नेपालमा ल्याएको, योभन्दा तीनचोटि पहिले पनि भइसकेका थिए भन्ने कुराहरू पनि आइरहेको छ। र त्यति बेलाको अवस्थामा र अहिलेको अवस्थामा चाहिँ के फरक छ? किनभने जब जब अलिकति प्राकृतिक विपत्ति आउँदाखेरि होस् अथवा अलिकति राजनीतिक भनौँ न खिचलोपन अलिकति बढ्दाखेरि होस् त्यस्ता गतिविधि मलेसियामा होस् वा नेपालमा चाहिँ त्यस्ता खालको गतिविधि र तपाईँले यो भोटे कसैकै बाढीको प्रसङ्ग अघि तपाईँ जोड्दाखेरि मान्छेको बेचबिखन पनि भइरहेको छ, श्रमको प्रलोभन देखाएर भन्ने कुराहरू पनि आएको थियो समाचारहरूमा, तपाईँले पनि भन्नुभएको थियो। अघिल्लोचोटि चाहिँ के भएको थियो र अहिलेको चोटि चाहिँ के हो, यसलाई चाहिँ कसरी बुझ्ने अहिलेको सन्दर्भमा?
0: जस्तो जो यो 8-10 क्राइटेरियाहरू केही महिना अगाडि जो तोकियो नि त्यो पनि नेपालमा जेन जे आन्दोलनको ताका त्यो फ्ल सिचुएसन थियो नि हामीसँग, यो ट्रान्जिसनमा थियौँ, ट्रान्जिसन भन्दा नि हामी राजनीतिक विपत्तिमा थियौँ त्यो बेला यो चिजहरू आउनु, अनि अहिले चाहिँ नि हालसालै यो भोटेपछि बाढी अथवा भर्खर नयाँ सरकार बनेको अनि नयाँ सरकारको इन्टरभेन्सनहरू दरिलो व्यवस्थित नभइसकेको अवस्थालाई चाहिँ कतै यो अवसरको रूपमा त लिएको होइन, यो मौकाको उपयोग गरेको त होइन, यो आफ्नो कुराहरूलाई इम्पोज गर्नको लागि भन्ने खालको चाहिँ यो डटहरू लिङ्क गर्ने भनेर भन्छ नि, डटहरू चाहिँ यहाँनिर लिङ्क भएको छ। अब नहुन पनि सक्छ तर यही नै हो कि, किनभने यो फ्ल नै सिचुएसनमा किन यो सबै चिजहरू भइरहेको छ र नेपाल सरकारसँग संवादै नगरिकन किन यो चिज भइरहेको छ, युनिलेटरली चाहिँ नि तपाईँको अन्डरमाइन गरेर भनेर भन्ने खालको कुराहरू चाहिँ यो देखिन्छ। त्यस कारणले गर्दा यो फ्ल सिचुएसनलाई उपयोग गर्न सकेका हो कि भनेर शंका गर्ने ठाउँ छ।
1: यो यसले गर्दाखेरि जुन अहिलेसम्मको हाम्रो श्रम सम्बन्ध छ मलेसियासँगको कूटनीतिक पनि भनौँ, यसलाई चाहिँ कस्तो असर पर्छ अथवा पर्दैन?
0: अब एकतर्फी रूपमा आफ्नो कुराहरू मात्रै इम्पोज मलेसियाले गरि नै रह्यो भने पक्कै पनि नेपाल सरकारको अब प्रधानमन्त्रीकै लेभलबाट पनि आफ्नो कुराहरू राखिएको छ, श्रम मन्त्रीको लेभलबाट र अरू हाम्रो प्रशासनिक निकायहरू जो छ ती निकायहरूको तर्फबाट पनि आफ्ना कुराहरू राखिएको छ। अब यसरी राख्दाखेरिमा होइन, एकतर्फी रूपमा पेलम्पेल मात्रै गरिरहने भने पक्कै पनि अहिलेको सरकार अलि पृथक किसिमको सरकार छ। त्यस कारणले गर्दा यो सरकारले चाहिँ विगतका सरकारहरूले कतिपय चिजहरूलाई पचाए होलान्, कतिपय चिजहरूलाई लाचारी देखाए होलान्, कतिपय चिजहरूमा लेबर डिप्लोमेसी अत्यन्त फितलो भयो होला उनलाई, त अहिलेको सरकारको पनि लेबर डिप्लोमेसी त्यति स्ट्रङ देख्दिनँ म। तर यो भयो भने चाहिँ नेपाल सरकारले एउटा अडान लियो भने अलिकति यो जुन सम्बन्ध छ कतै त्यो सम्बन्ध चिसिने त होइन भन्ने अवस्थामा चाहिँ किन पुग्न सक्छ भने उसले एक करोड रूपमा चाहिँ आफ्नो कुरामा नडगमगाउने र नेपाल सरकारलाई गलाउन मात्रै खोज्ने भयो भने नेपाल सरकार गल्नु हुँदैन, नगल्दाखेरिमा चाहिँ सम्बन्ध चिसिन पनि बेर लाउँदैन। त्यस कारणले गर्दाखेरिमा चाहिँ यो चाहिँ तैँले जित्ने कि मैले जित्ने भन्नेमा जानु हुँदैन, न त नेपाल सरकार न त मलेसिया सरकार। यसमा चाहिँ दुइटै सरकारले चाहिँ एउटा डिप्लोमेटिक डायलग जुन छ नि यो लेबर डिप्लोमेसीको तहतमा, अरू किसिममा डिप्लोमेसीहरू पनि हुन्छन्, यो चाहिँ लेबर डिप्लोमेसीको तहतमा, किनभने यो नेपालको लागि पनि तत्कालको लागि आवश्यक छ, मलेसिया एउटा राम्रो श्रम गन्तव्य हो भने मलेसियाको लागि पनि त नेपालीहरूले त उसको चाहिँ जुन श्रम शक्ति छ त्यसमा त ठूलो सोल्जरिङ भनेको काँध हालिरहेछ। यो केवल हाम्रो मात्रै आवश्यकता त होइन, उसको आवश्यकतालाई हामीले पूर्ति गरिदिया, हामीले श्रमको पैसा लिएको होइन, उसलाई चाहिँ उसले हामीलाई दया गरे मात्रै त होइन। त्यस कारणले गर्दा यो चिसिन सक्ने सम्भावना छ, त्यो जोखिम छ, टकरावहरू बढ्दै गयो भने हुन त अहिलेको यो इस्यु भने त्यस्तो टकरावको स्थिति चाहिँ होइन, तर यो कतै त्यो स्वरूप लिँदैन नि के मेरो, चिसिन नै सक्छ। त्यस कारणले गर्दा गर्नुपर्ने चाहिँ के भने नेपाल सरकारले पनि डिप्लोमेटिक तहतबाट होइन तिमीले मलाई पेल्यो भने म पनि तिमीलाई छोड्दिन भन्ने त्यो टकरावको स्थितिमा जानु हुँदैन, लेबर डिप्लोमेसीलाई चाहिँ अलिकति धारिलो बनाउनुपर्छ।
1: श्रमिकलाई चाहिँ असर अथवा प्रभाव पर्छ कि पर्दैन?
0: अब यस्तो चिजहरूले पर्न सक्छ, किनभने यो दुईटा देशको बीचको टकरावहरू सरकारी निकायहरूको अथवा सरकार सरकारको टकराव भयो भने अथवा समुदाय समुदायको बीचको टकरावहरू भयो भने हामीले अन्य प्रसंगहरूमा विभिन्न किसिमका घटना परिघटनाहरू जो दुर्भाग्यपूर्ण घटनाहरू देखेका छौँ होइन, कम्युनिटी नै लागेर चाहिँ लहट्ने खालका सम्मको पनि त्यो देखिन्छ नि। त्यस कारणले गर्दाखेरिमा यस्तो चिजहरूले चाहिँ टकराव बढ्दै गयो, यो अप्रियपन बढ्दै गयो, अमिला घटनाहरू बढ्दै गयो भनेदेखि श्रमिकहरूमाथि असर नपर्ला भनेर भन्न सकिँदैन, पर्न सक्छ। यस्ता किसिमको उदाहरणहरू देखिन्छ, चाहे कहिले कहिले दुईटा देशको बीचको सम्बन्ध अलिकति चिसिने बित्तिकै तत्तत देशमा रहेका एक अर्काका भनौँ नागरिकहरू अर्को देशका चाहिँ नागरिक जो आफ्नो देशमा छन् उनीहरूमाथि सरकारी तहबाट मात्रै नभइकन समुदाय तहले नै एक किसिमको चाहिँ रिप्रेसनका खालका चाहिँ नभएका होइनन् होइन त्यस कारणले गर्दा श्रमिकहरूमा पनि असर पर्न सक्छ।
2: आजको देश परदेशमा हामी मलेसिया सिन्डिकेट विवादको कारण यसको असर सिन्डिकेटको आरोप कम्पनीको मागको औचित्य सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
4: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01597122 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन.com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी मलेसिया सिन्डिकेट विवादको कारण यसको असर, सिन्डिकेटको आरोप, कम्पनीको मागको औचित्य, सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। अब सरकारले मलेसियाको सिन्डिकेट समस्या समाधान गर्न के गर्नुपर्ने हो त?
2: यसले चाहिँ जसरी अझ अहिलेको सरकार अथवा अहिलेको सरकार सञ्चालक पार्टी विशेष गरेर विदेशमा रहेका नेपालीहरूको चाहिँ इन्फ्लुएन्सको कारणले गर्दा र सपोर्टको कारणले गर्दा चाहिँ यो पार्टीले जित्यो र सरकार बनायो भनेर भन्ने गरिन्छ। त्यस्तो देखिन्छ पनि होइन कि विदेशमा रहेकाले खबरदार यसपालि चाहिँ तपाईँले सधैँभरि भोट हालिरहेकोलाई नहाल्नुहोस् है बाबामा, यसपालि चाहिँ फलानुलाई हाल्नुहोस् है भनेर भन्ने खालको, नत्र भनेदेखि चाहिँ तपाईँको र मेरो बरु सम्बन्ध बिग्रिन सक्छ भनेर बाउ छोरा अथवा बाउ छोरीको अथवा आमा छोरीहरूको त्यो किसिमको चाहिँ कन्भर्सेसनहरू भयो भन्ने चिज चाहिँ नि हामी परिचित छौँ होइन, मिडियामा पनि आइरहेको कुरा हो, उदाहरणहरू पनि इस्टाब्लिस छन्। त्यसरी बनेको सरकार हो यो, र उसको फेरि के हो भने जर्नीमा चाहिँ उसले चाहिँ जस्तो चाहे त्यो जेएनजी आन्दोलन होस्, जेएनजी आन्दोलनको एउटा नारा के थियो भने तिमीहरू चाहिँ गाडीमा हाम्रो बुवा चाहिँ खाडीमा, भन्नुको अर्थ चाहिँ यो हामी चाहिँ वैदेशिक रोजगारीमा जानु हाम्रो जुन बाध्यता पर्यो तिमीले हामीलाई बाध्य बनायो, हामीलाई यहाँ बस्न सक्ने टिक्न सक्ने अवस्था बनाइदिएनौ भनेर यसरी आएको चाहिँ सरकार हो यो है। अब त्यो भएको कारणले गर्दा उसको कमिटमेन्टहरू पनि विदेश जानुपर्ने अवस्था ल्याउँदैनौ, भएकोलाई फर्काउँछौ, 100 दिनभित्रमै फर्काउँछौ, त्यो शुरूआत हामी गर्छौ, 100 जनाबाट शुरूआत गर्छौ भन्ने चिजहरू पब्लिकले आएको छ। अब त्यो भइसके पछाडि यो सरकारबाट आशा पनि गरिएको थियो, तर के भयो भनेर भन्दाखेरिमा चाहिँ जो डे वान भनौँ न सरकारको डे वान अथवा प्रारम्भिक दिनमा उसले जो 100 दिने कार्यक्रम लिएर आयो त्यो कार्यक्रममा नै फेरि यो विषय चाहिँ छुट्यो, यो विषय प्राथमिकतामा
1: परेको
2: होइन। अब त्यो छ अनि हो 100 दिनमा नै जसरी पहिला भोट बटुल्नको लागि भनिएको पनि हुनसक्छ, साँच्ची नै इमान्दारीपूर्वक पनि भनिएको हुनसक्छ, म त्यसमा शंका नगरौं, जे गरेर भनियो तर भनियो 100 दिनभित्रमा हामी 100 जना लिएर आउँछौ भने अब त्यो बडा रियालिस्टिक थियो, त्यो शुरूआत हुन सक्थ्यो, हामी लाखौंलाई लिएर आउनु पर्ने थियो होला र लाखौंलाई चाहिँ जान पर्दैन, अब जानु पर्दैन, तपाईँ यही देशमै केही गर्न सक्नुहुन्छ भनेर उहाँको हातमा केही दिन सकिन्थ्यो। त्यसको शुरूआतको रूपमा 100 को संख्या एउटा उदाहरण हुन सक्थ्यो, त्यो राम्रो उदाहरण हुन सक्थ्यो। त्यो चिज गरे भयो भने चाहिँ 100 भने ठूलो संख्या होइन, 100 दिने कार्यक्रममा राख्न कसरी बिर्सियो, किन छुट्यो, जबकि त्यही जनसमुदायको चाहिँ बलमा यो सरकार चाहिँ बनेको भनेर भनौँ न, जर्नी लामो छ होइन। त्यो भइसकेपछि त्यही यसैलाई बिर्सेको भनिसके पछाडि यो त फगत कन्जम्पसनको विषय पो हो कि फगत यो फोस्रा नारा जो पहिलाका पार्टीहरूले भन्दा पनि पहिलाका नेताहरू पहिलाका पार्टीहरूलाई चाहिँ कति अवमूल्यन गर्ने कि नगर्ने, किनभने जसले चाहिँ राणा शासन जस्तो चाहिँ जहानीय शासनबाट नेपाली जनतालाई उन्मुक्ति दियो, अहिले पो त्यो अहिलेको पुस्ताले पो त्यो चिजहरूसँग त्यति परिचित भएन होला, हिस्ट्रीमा सीमित भयो होला, अथवा पञ्चायतकालीन सिस्टमसँग चाहिँ जसलाई घुँडा टेकाइदियो, जसले विभिन्न कालखण्डमा विभिन्न ज्यानका बाजी राखेर आए ती पार्टीहरूलाई कति अवमूल्यन गर्ने तर नेताहरूले चाहिँ नचाहिँदा काम गरेकै थिए भनेपछि उनीहरूले जसरी फोस्रा नारा दिन्थे कतै अहिलेको राज्य सञ्चालक जुन पोजिसनमा पुगेका छन् उनीहरूले पनि त्यसैलाई रिपिटेसन गर्ने त्यसैमा रमाउने पो हो कि भन्ने चाहिँ शंका चाहिँ डे वानमै भयो, किनभने 100 दिने कार्यक्रममै उनीहरूको मुख्य आधार जुन समुदाय छ त्यो समुदायलाई छोडेको देखियो। त्यस पछाडि अर्को कहाँ छोड्यो भने उसले नीति तथा कार्यक्रममा छोड्यो, त्यस पछाडि नीति तथा कार्यक्रम बनाउनेलाई कार्यान्वयन गर्नको लागि जुन बजेट छ त्यो बजेटमै छोड्यो, अझ बजेटमा त ऊ पछि के अरे पछाडितर्फ चाहिँ लाग्यो
1: खोज्नुपर्थ्यो
2: पछि फर्क्यो
1: भनेर
2: एकदमै, किनभने जस्तो विगतका वर्षका रातो किताबहरूलाई पल्टाउनु हो भने श्रम सेक्टरको लागि चाहिँ लेस देन 1% छ टोटल बजेट, जुन वर्षको हाम्रो बजेट थियो वर्षभरिको बजेट जुन छ सरकारी बजेट त्यसमा 1% भन्दा नि कम मात्रै थियो। पुरानाहरूले त्यस्तो बदमाशी गरे अथवा बिगारे मतलबै गरेनन् भनेर भन्यो भने यसले त कमसे कम 1%मा पुर्याउँदो हो, 1.5% पुर्याउँदो हो रिसोर्सहरू, जाने किनभने रिसोर्स मात्रै सबै चित्त होइन तर रिसोर्स मुख्य चित्त हो, रिसोर्स नभएको त उसले न त विदेशमा रहेकालाई यता फर्काउन सक्छ, न त यहाँ भएकोलाई रोजगारीहरू सिर्जना गर्न सक्छ। त्यसको लागि त रिसोर्स पनि एलोकेट गरिदिनु पर्थ्यो नि। त्यस कारणले गर्दा नीति तथा कार्यक्रममा पनि भुल्यो। रिसोर्स त झन् तपाईँको 0.17% तिर पो झऱ्यो, पहिला पहिला 0.5% जस्तो खालको हुन्थ्यो टोटल रातो किताबको टोटल मध्येमा है। भनिसके पछाडि यो त जम्मै भन्ने कुरा त हो नि, यो त जम्मै ढाँट्ने कुरा त हो नि, उही झुटा आश्वासन त हो नि भन्ने पुराना नेताहरूको, म पार्टीको भन्दिनँ, पुराना नेताहरूकै जस्तो खालको रवैया चाहिँ यसले अप्नाएको देखिन्छ। त्यस कारणले गर्दाखेरिमा यो समुदायलाई चाहिँ यसले अहिलेको सरकारले व्यवस्था नै गरे कि भन्ने चाहिँ नै देखिन्छ। र यो छ महिनासम्म आइपुग्दाखेरिमा केही खाकाहरू त कोर्न सकिन्थ्यो, केही रोड म्यापहरू बनाउन सकिन्थ्यो हो, त्यो लाखौंको संख्यालाई व्यवस्थापन आजको भोलि हुनै सक्दैन, त्यसको लागि केही समय लाग्छ। तर त्यो समय लाग्ने जो चिज छ त्यसलाई चाहिँ यो जुन सबैभन्दा बढी प्राथमिकतामा राख्नुपर्ने वर्गलाई प्राथमिकतामा राखेर अबको एक वर्षमा हामी यहाँ पुग्छौं, अबको तीन वर्षमा यहाँ पुग्छौं र अबको पाँच वर्षमा हामी 15 लाखलाई रोजगारी दिन्छौं भनेर सुनिश्चित गर्छौं भनेर भन्ने त्यो रोड म्याप खोइ त लिएर आएको। 100 दिने कार्यक्रममा बिर्सिनेदेखि लिएर आज 6 महिना बितिसक्दाखेरिमा पनि र बीचमा नीति तथा कार्यक्रम बजेट आइपुग्दाखेरिसम्मको कुराहरूलाई जोडेर हेर्ने हो भनेदेखि त यो पटक्कै प्राथमिकतामा परेको देखेन, उही पुरानै नेताहरूकै रवैयालाई रिपिट गरेको मात्रै देखियो। जुन आफैमा म अलिक कडा शब्द प्रयोग गरौं, यदि यसैलाई निरन्तरता अझै अर्को 6 महिना अनि त्यसपछिको अर्को 1 वर्ष गरियो भने त्यो साथी नै दुर्भाग्यपूर्ण हुनेछ।
3: भनेपछि विदेशबाट रेमिट्यान्स आइरहन्छ, सरकार चुप लागिरहन्छ, श्रमिकहरू धोका पाइरहन्छन्, ठगिरहन्छन्, यसको कुनै पनि समाधान निस्किँदैन।
2: अहिलेकै रवैयालाई निरन्तरता दियो भने 100 दिने कार्यक्रमदेखि नै यो श्रमिक वर्गलाई भुल्ने जुन त्यो गतिमा अहिलेको सरकार हिँड्यो, नीति तथा कार्यक्रम बजेट हुँदै अहिलेसम्म आइपुग्दाखेरिमा र श्रम मन्त्रालयदेखि लिएर नेपाल सरकारकै जुन नेतृत्व छ त्यो नेतृत्वले केही खाकाहरू नलिएर आउनु, एउटा कुनै श्वेत पत्र, कुनै एउटा रोड म्याप चाहिँ जारी गर्न सकिन्थ्यो नि। हाम्रो जुन कमिटमेन्ट थियो घोषणा पत्रमा, जतिजनालाई हामीले रोजगारी दिन्छौं भनेका छौं, जतिलाई हामीले नेपाल फर्काउँछौं भनेका छौं, तिनीहरूलाई चाहिँ रोजगारी इन्स्योर गर्नको लागि आजको भोलि सम्भव छैन, यो सबैले बुझेकै कुरा हो। तर मैले चाहिँ यो रोड म्याप लिएर आएँ, प्रोग्रामेटिक रोड म्याप भनेर लिएर आउन त सक्थ्यो नि त, होइन? त्यो समय त हाम्रो लगभग घर्किसक्यो। अहिले यति बेला 6 महिना बितिसकेको अवस्था भनेर त्यसलाई कार्यान्वयन गरेर परिणामहरू हासिल गर्ने अवस्थामा समयमा हामी पुग्न थालिसक्यौं। यदि यो गरिएन भने अहिले तपाईँले भन्नुभएको जस्तो यो उही निरन्तरता चलिरहन्छ, यसो भयो भने उसो भयो भने पहिलाकाले बिगारे रहेछन् भने, अनि त्यो हुन्छ नि बाहनाबाजीहरू गर्यो, किनभने पहिलाकाले बिगारे भएर तपाईँ रहनुभयो नि, तपाईँहरू त नबिगार्ने, हामी त यौँ आजको भोलि नै जादु गर्छु भन्नुभएको थियो भने तापनि कतिले पत्याए कतिले पत्याएनन् आजको भोलि नै, तर केही वर्षमा चाहिँ तपाईँले साँच्चै नै गर्नुहुन्छ भनेर चाहिँ पत्याएकै हो। म जतिको सामान्य मान्छेले पनि पत्याएकै हो र तपाईँहरूले पक्कै गर्नुहुन्छ भनेर आशा लिएकै हो। म जस्तै कतिपयले चाहिँ बिस्तारै आशा मार्न थालेका छन्, त्यो आशा मार्ने अवस्थामा नपुर्याउनुहोस् भन्ने अनुरोध हो।
3: यतिसम्मको अवस्था भयो कि वैदेशिक रोजगार विभागमा जाँदाखेरि जति बेला यो मध्य पूर्वको द्वन्द्वले गर्दाखेरि यहाँबाट श्रमिक पठाउन रोक लगाइएको थियो केही समयका लागि, होइन हाम्रो अवसर खोसियो छिनियो हामी जसरी हुन्छ जान्छौ भनेर त्यो मान्छेहरू त्यहाँ सल्लाह गर्नु होइन कि सरकारलाई धम्की दिन आएका थिए त्यति बेला वैदेशिक रोजगार विभागमा, हामी गलत बाटो अप्नाउन पनि तयार छौं भनेर उहाँहरूले वैदेशिक रोजगार विभाग अगाडि कर्मचारीकै अगाडि भन्नुभएको छ है। सरकारलाई किन रोके त अब, किनकि रेमिटेन्स कति आइरहेको छ भन्ने कुरा त प्रष्टै छ, राष्ट्र ब्याङ्कले पनि तथ्याङ्क निकाल्छ, बाहिरबाट आउने कुराहरूले पनि तथ्याङ्क निकाल्छ, केले चाहिँ रोक्यो त?
2: सरकारलाई वास्तवमा यो जुन भन्नु, बाहिर बसेर भन्नु र साँच्चै नै कुर्सीमा बसेर गर्नु चाहिँ फरक कुरा हो भनेर भन्ने चिजले रोके जस्तो लाग्छ मलाई, किनभने रणबुल नमा पर्नु भएको जस्तो लाग्छ मलाई। अब कुनै बेला लय समात्नुहोस्, गति समात्नुहोस् र पाथवेमा हिँड्नुहोस्, त्यो चाहिँ अपेक्षा हो। तर मलाई अहिलेसम्म चाहिँ के लाग्छ भने, पहिला जुन आफू पोजिसनमा नहुँदाखेरिमा ए यसो गरेन उसो गरेन भने नेगेटिभिजम जुन फैलाउन जति सजिलो थियो नि, साँच्चै नै ल अन्त इम्प्लिमेन्ट गर, तिम्रो हातमा ताला चाबी दिए भनेर भन्दाखेरिमा अथवा आफ्नो हातमा ताला चाबी आइपुगेपछि इम्प्लिमेन्ट गर्न चाहिँ नि मुस्किल हुँदो रहेछ, भन्नु र गर्नुमा फरक हुँदो रहेछ एक। दोस्रो चिज चाहिँ अलिकति चाहिँ शंका चाहिँ नियतमा पनि गर्न सक्यो, जुन कन्जम्पसनको लागि तपाईँले चाहिँ नि एक किसिमले सस्ता भाषणहरू गर्नुभयो नि, त्यो कति रियलिस्टिक ग्राउन्डमा टेकेर गर्नुभएको थियो, त्यो कति सम्भव थियो तर भन्नलाई त भनिदिनु भयो, अर्कोलाई निचो देखाउनको लागि भनिदिनु भयो, भनिसकेपछि वास्तवमा त्यो रियलिस्टिक पनि होइन। कतै अलिकति मैले शङ्का गर्न खोजेको चाहिँ कहाँ भने, तपाईँले कतै अलिकति यो फोस्रा नाराहरूमा चाहिँ बढी रमाउनु भयो कि भन्ने पनि त्यो पनि शङ्का गर्न सकिन्छ। त्यसले गर्दाखेरिमा चाहिँ यो सरकारले अब गर्नुपर्ने चाहिँ के हुनसक्छ भनेदेखि चाहिँ, ए भन्नु र गर्नुमा फरक रहेछ भन्ने कुरा त यति बेलासम्म पक्कै रियलाइज भइसक्यो, भइसकेपछि अब गर्ने के हो त, तै पनि सम्हालौँ, सम्हालिन्छ यो चिजहरू, आजको भोलि नै नसम्हाले पनि केही समयको इन्टरभलमा चाहिँ सम्हालिन्छ भनेर भन्नको लागि अब चाहिँ एउटा प्लानिङ प्रोसेसहरू त्यही किसिमको गर्नु पर्यो जसले गर्दाखेरिमा चाहिँ रोजगारी दियोस्, न कि तपाईँको चाहिँ सतै किसिमका कार्यक्रमहरू, कर्मकाण्डी किसिमका कार्यक्रमहरू, कर्मकाण्डी किसिमका प्लानिङहरू, काठमाडौँ केन्द्रित प्लानिङ, काठमाडौँ केन्द्रित भन्नुको अर्थ काठमाडौँ बसेर देशभरिको लागि, किनभने कुनै एउटा कुनाको लागि एक किसिमको प्लान आवश्यक हुन्थ्यो होला, एक किसिमको आवश्यकताहरू होलान्, अर्को किसिमको भूगोलमा अथवा अर्को किसिमको समुदायको लागि अर्को किसिमको प्लानहरू आवश्यक हुँदो, त्यो प्लानिङ प्रोसेस तपाईँहरूको फल्टी छ अथवा हाम्रो फल्टी छ होइन। अनि त्यसपछि हामीसँग रिसोर्सहरू छैन, किनभने यो गर्छौँ मात्रै भनेर हुँदैन, रिसोर्स मात्रै सबै चिज होइन, तर रिसोर्स नभइकन काम हुँदैन। त्यसले गर्दाखेरिमा यो मल्टिनेसनलदेखि लिएर इन्टरनेसनल जो डोनर पार्टनर अर्गनाइजेसनहरू छन् उनीहरूसँग पनि हामी यो चिजहरू गर्न चाहन्छौँ, यसले चाहिँ हामी यति परिणाम निकाल्न चाहन्छौँ भनेर रियलिस्टिक प्लानहरू बनाउनु पर्यो। त्यो प्लानलाई चाहिँ फन्डिङहरू, रिसोर्सेसहरू, टेक्निकल सपोर्टहरू जुटाउनु पर्यो, तब मात्रै हुन्छ। होइन भने चाहिँ होइन, हामी आएर कुर्सीमा बस्यौँ भने हामी आजको भोलि नै भट्टाभट यताबाट गएका मान्छेहरूलाई फर्काउन चाहिँ सुरु गर्छौँ भनेर भन्न त जुन भन्नुभयो त्यो गर्न सकिँदो रहेछ भन्ने कुरा त आज कुर्सीमा बसिसकेपछि थाहा भइसक्यो होला। त्यस कारणले गर्दा रियलिस्टिक प्लानहरू बनाउनुहोस्, रिसोर्सिङहरू जुटाउनुहोस्, अनि त्यसलाई चाहिने प्राविधिक जुन कुराहरू छन् त्यो कुराहरूको जोर जम्मा गर्न थाल्नुहोस्। त्यसपछि क्रमशः बिस्तारै हामी आफ्नो गतिमा हिँड्न सुरु गर्छौँ। होइन भने अहिले महेशजी तपाईँले भन्नुभयो नि उही रेमिटेन्समा रमाउने, अहिले 21 खरब आयो, अर्को वर्ष 24 खरब हुन्छ, अनि अर्को वर्ष त नेपाल सरकार नयाँ सरकार आइसके पछाडि त हेर्नुहोस् फड्क मारेको, नेपालमा चाहिँ विदेशी मुद्राको संचित वर्षमै हामीसँग चाहिँ 30 खरब आयो भनेर ताली पिट्ने अवस्थामा पुग्नुहुन्छ। त्यसले फेरि तपाईँलाई काहीँ पनि पुर्याउँदैन, यसैमा रमाउने मात्रैमा सीमित गरिदिन्छ।
3: हुन त अब 6 महिना भइसक्यो, सरकारले चुनाव अगाडि पनि प्रतिबद्धता पत्र कि के भनेको थियो त्यसमा चाहिँ झन्डै 12 कि 15 लाखलाई रोजगारी दिने भनेको थियो 5 वर्षमा। अब त्यसकै हिसाब गर्ने हो भने पनि तपाईँको झन्डै 1.25 लाखले रोजगारी पाउने बेला भइसकेको छ यो 6 महिनामा, र त्यसकै लागि विदेशबाट आउने मतदाताले, नेपाली मतदाताले लगेजमा ब्यालेन्स सिटी भनेर फोटो राखेर आउनुभयो भन्ने कुरा धेरै भाइरल पनि भएको थियो। अब त्यसको लेखाजोखा त गर्नु होला पक्कै पनि केही समयमा, नागरिक आफैले पनि गर्नुहुन्छ, सरकारले पनि पक्कै केही गर्ला कि, योजना त बनाएको होला, यत्रो बहुमतको सरकार छ। अब अलिकति भोटे घोषीको कुरा पनि गरौँ जोडौँ, जुन भदौ 10 गतेको विनाशकारी भोटे घोषीले थुप्रो क्षेत्रमा असर गरेको छ र सँगसँगै रोजगारी क्षेत्र पनि हो। अब यही सिलसिलामा मैले केही वैदेशिक रोजगारी रहेका मान्छेहरूसँग पनि कुराकानी गरेको थिएँ। उहाँ आफ्नो परिवारको चिन्ताका कारण स्वदेश फर्किन चाहेको अथवा उहाँहरूले भोगेका समस्याहरू त्यति बेला यहाँ पीड़ामा छँदाखेरि परिवारको त्यो कुराहरू पनि कोशिश गरे समिति पनि, र सँगसँगै जुन जनशक्ति गुमियो, जनशक्तिको कुरा छ, रोजगारीको कुरा छ, त्यत्रो हाइड्रो पावरहरू जुन दक्ष जनशक्तिहरू थिए त्यहाँ, त्यो उत्पादन गर्न वर्षौं लाग्छ, अनुभव मुख्य कुरा अनुभव हो, त्यो पाउनको लागि पनि ठूलो भनौँ समय पर्खनु पर्ने हुन्छ। समग्रमा हेर्दाखेरि रोजगारी क्षेत्रमा चाहिँ के असर परेको छ?
2: यो जस्तो त्यहाँका त्यो जुन मेगा प्रोजेक्ट नै भन्छु म, त्यो चाहिँ लाइफ लाइन पनि थियो, त्यो विभिन्न किसिमका चाहिँ रोजगारीका अवसरहरू थिए त्यहाँ, हेर्न त त्यो गाडीहरू चलाउनेहरूदेखि लिएर जो हाम्रो चाइनाबाट आउने इलेक्ट्रिक भेहिकलहरू छन्, त्यो भेहिकलहरू त्यहाँदेखि काठमाडौँसम्म लिएर आउने, फेरि बस चढेर जाने, फेरि भेहिकलहरू लिएर आउने मात्रै कस्तो सजिलो काम थियो भनौँ न, एक किसिमले त्यो हातमा चाहिँ ड्राइभिङको स्किल भएकाहरूलाई त्यहाँ ठ्याक्कै रोजगारी पाउनु भएको थियो देखि लिएर, अब त्यो ठाउँका जुन बस्तीहरू बसे अथवा व्यापारिक केन्द्रहरू बने, त्यो केन्द्रहरूमा चाहिँ सानो चिया पसल खोलेर पनि मान्छेको जीविकोपार्जन भएको थियो होइन, त्यो स्व उद्यमको कुराहरू थियो त्यहाँनिर। भनेदेखि जुन हाम्रा मेगा प्रोजेक्टहरू थियो हाइड्रो, त्यो त एउटा हब नै थियो त्यो एरिया, त्यो एरियामा त्यहाँ अस्ति ताका जति बेला विपत्तिको घटना भयो सबै जिल्लाका मान्छेहरू त्यहाँ चाहिँ त्यहाँ कुनै न कुनै हिसाबले चाहिँ पीड़ित भए भनेर भनियो भनेपछि त्यो 77 जिल्लाका चाहिँ नभए पनि 75 होला नभए पनि 70 होला त्यति जिल्लाका मान्छेहरूले नै कुनै न कुनै किसिमको चाहिँ इंगेजमेन्ट त्यहाँनिर रहेछ भनेपछि त्यो सबै हेर्दा एकताले घुम्यो अब त्यो होला कुनै समय उठला तर उठ्नको लागि पनि मलाई लाग्छ एक दशक लाग्ला अथवा 7 लाग्ला 6 लाग्ला त्यति बेलासम्म चुलो कसरी बाल्ने होइन कतिपयको कमाइ गर्ने मान्छे जो त्यहाँ थियो त्यो मान्छे नै बगिसकेपछि बाँकी रहे चाहिँ आश्रित परिवार मात्रै बाँकी रहे उनीहरूको चुलो युवाहरू घुमेका छन् वर्षौंदेखिबाट चाहिँ एउटा वेल ट्रेन भएर स्किलहरू सिकेर एउटा काममा चाहिँ नि गहिराईमा पुगिसकेको मान्छेहरू बिते अब त्यो किसिमको एक्सपर्टिज गेन गर्नको लागि कति वर्ष लाग्ला भनिसकेपछि यो रोजगारीको सेक्टर पनि धराशायी भयो त्यसले गर्दा त्यो सेक्टरमा ज जसले रोजगारी गर्नुभएको थियो अवसर पाउनु भएको थियो उहाँहरू त्यो संख्याका मान्छेहरू बेरोजगार भए एकै झड्कोमा होइन अनि अर्को चिज चाहिँ के भयो भनेदेखि जसले चाहिँ त्यो पुँजी त्यहाँ लगानी गरिरहेको थियो उनीहरूको पनि ठूलो पुँजी गुम्नुको कारणले गर्दा उनीहरूले नयाँ रोजगारी सिर्जना गर्नको लागि नै अब उनीहरूको चुनौती छ होला अर्को लोन लेलन् अथवा अहिले अहिलेको नेपालको जुन आर्थिक अवस्था छ यो अवस्थामा अब अर्को लोन लिएर फेरि रिस्क मोल्ने कि नमोल्ने भन्ने चाहिँ नि त्यो होला त्यसले गर्दाखेरिमा फेरि नयाँ रोजगारीको अवसरहरू पनि ज जसले त्यो एरियामा लगानी गरिरहनु भएको थियो उहाँहरूले अब फेरि त्यत्तिकै लगानी गरेर नयाँ रोजगारीको अवसरहरू सिर्जना गरिदिन सक्नु होला कि नसक्नु होला मलाई लाग्छ लामो समय लाग्ला थोरै मात्रै सकेला धेरै चाहिँ नसकेला त्यसले गर्दा फेरि नयाँ अवसरहरू पनि घुम्ला अथवा अर्को के छ भने त्यहाँनिर चाहिँ सेल्फ इम्प्लोइडहरू थुप्रै हुनुहुन्थ्यो साना साना उद्यमहरू गर्ने त्यो खालको को संख्या अब जस्तो भनौँ न यो चिलिमी साइडतिर अथवा यो इभन स्याप्रोबेसीदेखि लिएर माथि रसोगढीसम्म र तल बेत्रावतीसम्म त त्यो फगत यस्तो लाग्छ कि त्यो नदीको खोजमा त्यो फगत सो उद्यमकै लागि त्यहाँनिर साना साना चिया पसलहरू अथवा होटलहरू लजहरू पसलहरू भन्नु त त्यहाँबाट कयौं परिवारहरू पालिएको थियो होइन भनेपछि उनीहरूको सर्लकै सबै बगाइदियो कयौंको मान्छे बगायो धेरै मान्छेहरू बग्नु भएको छ त्यो जो उद्यम गरिरहेको मान्छे नै बगिरहेछन् घरमा चाहिँ आश्रित मात्रै हुनुहुन्छ उहाँहरूलाई फेरि त्यो उद्यमको स्किलहरू चाहिँ बनाउनको लागि कयौं समय लाग्ने होला अथवा उमेरले नदिने होला एल्डरली पिपल मात्रै बाबामा मात्रै भाग्नु भएको छ भने भनेपछि त्यो पनि गयो गर्दाखेरि सबै चिजहरू जाँदाखेरिमा चाहिँ यो हजारौंको संख्या 10,000, 20,000 संख्यामा चाहिँ रोजगारी एक त गुम्यो र रोजगारीको सम्भावना पनि गुमे अब गराउँला नि त भनेर भन्दाखेरिमा त्यतिलाई चाहिँ त्यहाँ जति चाहिँ रोजगारीमा झुन्डिनु भएको थियो अथवा इंगेज हुनुभएको थियो उहाँहरूको लागि आगामी दिनहरूमा नि सम्भावना गुमे भएको त घुमेन त्यसले गर्दाखेरि ठूलो असर पार्यो वास्तवमा
3: खोला किनारको प्रोजेक्टमा कसले काम गर्छ भन्ला फेरि भोलिकाले
2: अब त त्यो भयो किनभने त्यस पछाडि हालसालै यो काली गण्डकीमा आयो नि बुढी गण्डकीमा बुढी गण्डकीमा यही नेचरको आयो र यसै गरिकन हो क्याजुअल्टी चाहिँ कम भयो प्रपर्टीको नाश पनि अलि कम भयो लकीली के भन्नु जसलाई पर्यो उसलाई त फेरि परिगयो होइन तर त्यो म्यासिभ मात्रामा नभइसकेपछि हामीसँग 1.5 महिनाको दरमियानमा 2 उस्तै प्रकृतिका उदाहरणहरू भइसकेपछि अब चाहिँ भो बाबा गर्दिन भन्ने भयो अवस्था होला होला 15-20 पछाडि चाहिँ त्यो बिस्तारै नयाँ पुस्ता होला पुरानो कुराहरू चाहिँ यस्तो भएको थियो अरे भनेर भनेपछि अलिअलि सावधान अप्नाउला तर अहिलेको उपभोक्तभोगी होइन भने चाहिँ त्यति धेरै नतर्सेला तर तत्काल त केही वर्ष त तर्सिन्छ मान्छे त्यो कारणले गर्दाखेरिमा सेल्फ हुन्छ नि आफै पनि हच्किने पनि कारणले गर्दाखेरिमा पनि यो सम्भावनाहरू चाहिँ अन्त्य त के भयो त भन्दा सम्भावनालाई न्यून गरायो त्यो चाहिँ हो
3: हुन त यो अलिकति यो प्रविधिको कुरा गर्दाखेरि ठूलो डिजास्टर हो विपत्ति ठूलो हो भन्ने कुरा त आइ नै सकेको छ त्यो पनि जुन हामीले आधारभूत सुरक्षाको कुरा गर्छौ नि त्यो चाहिँ कतिको अप्नाइएको देख्नुभयो तपाईँले त्यहाँ
2: अब यस्तो छ यो कस्तो भयो भने म पनि नुवाकोट जिल्लाकै मान्छे हामी सानो बालखमा त्रिशुली बजार आउँथ्यौं अनि त्यो त्रिशुली बजार आउँदाखेरिमा अब खोलाकै किनारमा चाहिँ बस्ती त देखेको हो हाम्रा हजुरबाहरूले भन्नुहुन्थ्यो यहाँनिर एक फेर त्रिशुलीमा ठूलो बाढी आएको थियो ऊ त्यहाँनिर एउटा पुल थियो त्यो पुल बगायो ऊ त्यहाँ हेर त त्यो सानो टुक्रा अझै बाँकी छ भन्नुहुन्थ्यो हामी बालख 8-9 हुँदाखेरिमा त्यहाँनिर एउटा सानो पुलको टुक्रा पनि देखिया थियो होइन अब त्यति बेला आउने बाढीहरू चाहिँ एक किसिमको बाढी नदी शान्त रूपमा आफ्नो बाटोमै हिँडिरहेको हुन्थ्यो त्यही ठ्याक्कै खोलाको किनारैमा घरहरू उभिएका थिए ती घरहरूलाई 50 अथवा होला अब 100 पनि होला थाहा छैन कमसेकम 45 जतिको त मेरो पनि आफ्नो अनुभव भयो केही पनि गरेको थिएन त्यो मानेमा हेर्ने भनेदेखि त के असुरक्षा थियो र भन्ने पनि हो अनि त्यसपछि अहिले जुन तरिकाको र जुन नेचरको जुन बगेर नआएर उफ्रेर त्यो पनि उफ्रेर पनि कस्तो भने बम हानेको जस्तरी आएर उसले
3: 66 किलोमिटर
2: प्रति घण्टा अनि उसले यसो छुँदाखेरिमा एउटा ठूलो इन्फ्रास्ट्रक्चर जो पिलर बिमले बनाएको घरलाई चाहिँ फुत्तै चाहिँ लिएर गएर नचाउँदै चाहिँ बगाएर लिएर जाने त्यो किसिमको शक्तिशाली आइसके पछाडि यो असुरक्षित थियो भनेर कसरी भन्नु? अब नदी किनारको जो नदी सभ्यता जो छ नि हाम्रो मात्रै होइन अरू देशको पनि नदी त खुरुखुरु आफ्नै बाटोमा शान्त भएर बगिरहेछ कहिले कहिले पानीको लेभल अलि माथि आउँथ्यो मान्छेहरू त्यहाँनिर ए आज त बढी आएछ भनेर हेर्न जान्थे खोला किनारमा बसेर पछिल्ला समयमा मोबाइलले यसो फोटो भिडियोहरू बनाउँथे अनि त्यो खालको हो नि त त्यस अर्थमा हेर्ने हो भने असुरक्षित होइन तर अहिले जसरी डिजास्टरले जसरी नाश बनाए सत्यानाशै बनाए त्यो हिसाबले हेर्दाखेरिमा त हामी त एकदमै असुरक्षित अवस्थामा रहेछौँ तर मलाई चाहिँ के लाग्दछ भनेदेखि चाहिँ अब म यो हाइड्रो आदि इत्यादिको चाहिँ म विज्ञ होइन त्यस कारणले गर्दाखेरि खालि अरूको जो विज्ञहरूको कुराहरू सुन्दाखेरिमा चाहिँ जुन किसिमको चाहिँ त्यो डिपार्चर सिस्टमहरू बनाइनु पर्थ्यो अथवा जुन इमर्जेन्सी एक्जिटहरू बनाइनु पर्थ्यो त्यो चिजहरू मिसिङ रहेछ भनेर भनेको सुन्दाखेरिमा चाहिँ त्यो बाटोमा चाहिँ सुरक्षित गरिएनछ कि भन्ने लाग्यो अनि अहिले मैले भनेको जस्तो खालको 100 वर्षसम्म केही नगरेको अहिले उफ्रेर आएको नदीले चाहिँ नाश गर्यो भन्दाखेरिमा चाहिँ असुरक्षित होइन कि भन्ने पनि लाग्यो तर समग्रमा चाहिँ हेर्दाखेरिमा चाहिँ हामी खोलाको धेरै नै नजिक रहेछौँ जसरी काठमाडौँको यो खोलाहरू त त्रिशुली नदी अथवा गण्डकी नदी वा कोशी नदी जस्ता ठूला नदी त होइनन् तर जसरी हामी यहाँ सानो सानो खोल्चीहरू जो काठमाडौँमा छन् अथवा अन्यत्र छौँ त्यहाँ त 30 मिटरको कुरा गर्न थाल्यौं मापदण्ड राख्नुपर्छ खाली छोड्नुपर्छ भन्न थाल्यौं अथवा 20 मिटरका कुराहरू गर्न थाल्यौं तर त्यहाँ त 1 मिटर पनि थिएन कि त्यस हिसाबले चाहिँ हेर्दाखेरिमा चाहिँ हामी त्यति सुरक्षित रहेनछौँ सुरक्षित तरिकाले चाहिँ बस्ती बसालेको रहेनछ अथवा उति बेला चाहिँ यो किसिमको चेतना पनि थिएन होला आवश्यकता नि महसुस गरिएन होला गएर बस्यो एउटा बस्यो अर्को बस्यो गर्दै जाँदाखेरि बजार बस्यो अनि खोलाले अहिलेसम्म पनि केही गरेको थिएन तर एकै झड्कामा सबैलाई लग्यो भन्ने हिसाबले चाहिँ हेर्दाखेरिमा तर समग्रमा हेर्दाखेरिमा चाहिँ अलिक असुरक्षितै जस्तो देखियो
3: समग्रमा अब सबैलाई सुन्ने मान्छेहरूलाई सरकारलाई श्रमिकहरूलाई देशमा रहनुभएका विदेशमा हुनुभएका सबैलाई के भन्नुहुन्छ
2: म एउटा चिज यो भोटेपछि जुन विपत्ति आइलाग्यो अथवा पछिल्लो समयमा गोर्खामा सम्भवतः त्यहाँ पनि माइग्रेन्ट पपुलेसन हुनुहुन्छ अथवा जो माइग्रेसनमा हुनुहुन्थेन अथवा वैदेशिक रोजगारीमा हुनुहुन्थेन खास गरिकन मैले यो विषय आफूले हेर्ने भएर मैले यो विषयको मात्रै कुरा गरेँ त्यहाँ विषयहरू थुप्रै छन् दुःख दर्द थुप्रै छन् यसमा चाहिँ मैले मूलत दुईवटा जोखिमहरू देखे सरकारलाई के भन्नुहुन्छ भन्दाखेरिमा म यसैमा जोडेर भन्न चाहन्छु कि जब जब विपत्तिका घटनाहरू हुन्छन् चाहे त्यो भुइँचालो खालका घटनाहरू हुन् चाहे प्राकृतिक विपत्तिका घटनाहरू हुन् चाहे राजनीतिक किसिमका कुनै उथलपुथल हुन् त्यस्तो बेलामा चाहिँ यो वैदेशी रोजगारीमा मान्छेहरू जान चाहिँ बढी मात्रामा जान खोज्ने जान चाहने अब म त्यता लाग्छु भन्ने निर्णय गर्ने खालको अवस्था हुँदो रहेछ र त्यति नै बेला यो ह्युमन ट्राफिकरहरू मानव बेचबिखनका जुन संगठित सञ्जालहरू छन् जसका नेक्ससहरू ग्रामीण भेगसम्म छन् यदि अलरेडी छैनन् भने त्यो भेगमा त्यो सञ्जालहरू त्यहाँ तुरुन्तै विस्तार तुरुन्तै गरिहाल्दो रहेछन् र मानव बेचबिखनको एउटा ठूलो जोखिम रह्यो अहिलेको ठूलो विपत्तिमा त्यो भेगमा मानव बेचबिखनको जोखिम रह्यो त्यो भेगमा मात्रै नभइकन त्यो भेगमा रोजगारी र स्व उद्यम गरिरहेकाहरू त्यो 77 जिल्लाका हुन सक्छन् होइन उनी त्यो समुदाय बीचमा चाहिँ एउटा मानव बेचबिखनको जोखिम बढ्यो एउटा चाहिँ त्यो त्यसलाई न्यूनीकरण गर्नको लागि के गर्ने किनभने नेपाल सरकारसँग यस्तै किसिमका विपत्तिमा मानव बेचबिखनको घटनाहरूको ट्रेन्डहरू बढेको पुराना उदाहरणहरू छन् त्यसमा चाहिँ एड्रेस गर्नको लागि के उपायहरू चाहिँ अप्नाइएको थियो त्यसलाई तुरन्तै एक्टिभेट गर्नु पर्यो यो चाहिँ त्यति चर्चामा मैले देखिनँ हाम्रो अर्गनाइजेसनले मेरो टिमले अहिले गरिरहेको स्टडीमा हामीले ह्युमन ट्राफिकिङलाई हेर्दैछौँ के रहेछ त ट्रेन कसरी बढ्न गएछ भनेर अर्को चिज चाहिँ डेप्ट बन्डेज किनभने वर्षौंदेखिबाट अहिले भर्खरै मलाई एकजना भाइले फोन गर्नुभयो उहाँ चाहिँ अब 21 वर्ष विदेश विभिन्न देशमा गएर बस्नुभयो एउटा कोठा दुईटा कोठा अनि एक ढलान दुई ढलान गर्दै गर्दै घर तयारी भएर रंगरोगनहरू गरिसकेपछि गएको 5-6 महिना अगाडि चाहिँ अब चाहिँ विदेश नफर्किने भनेर नेपाल फर्किनु भएको घर बगाइदियो घर बगाइसके पछाडि ऋण तिरिसकेका छैन अरू ऋणहरू पनि छन् गराएपछि कामकाजको लागि लिएको शिक्षा दीक्षाको लागि औषधि उपचारको लागि लिएको बल्ल बल्ल बनाएको घर लगिदियो जग्गा जमिन अलिकति पाखो बारी छ जंगल भइसकेको थियो बाँदरले गर्दा उब्जनी केही पनि हुँदैन खेत खासै छैन खान पुग्दैन अब उपाय छैन भएको घरको एउटा फ्ल्याट भाडामा लाउँला बसौँला अनि केही सानो पसल गरौँला ओ नेपाल फर्क्यौँ भनेर भनेको मान्छे भोलि फ्लाइट छ मैले पिडिओटी लिनु पर्ला कि नपर्ला भनेर अहिले भर्खर मलाई फोन गर्दै हुनुहुन्थ्यो। यो एउटा इक्जाम्पल हो तर यस्तो इक्जाम्पल प्रभावित क्षेत्रमा धेरै छन्। डेप्ट बन्डेजको कुरा गर्न खोजेको मैले, उहाँले ठूलो लोन लिनुभएको छ, कोही त भर्खर जानुभएकोहरू हुनुहुन्छ ठूलो लोन लिएर र त्यो मिटर ब्याड चढिरहन्छ, त्यस कारणले गर्दाखेरि डेप्ट बन्डेजको अवस्थामा त्यो पीड़ित इलाका कमसे कम पीड़ितहरू चाहिँ त्यो बाढ़ी पीड़ितहरू समुदाय चाहिँ ऋणको चाहिँ भुमरीमा नपर्नुहोस् र ऋणको बन्धक नहुनुहोस् भन्नको लागि अरू विभिन्न कामहरू नेपाल सरकारले गर्नु छ, दात्री निकायहरूले सहयोग गर्नु छ, त्यसमा चाहिँ यसको लागि पनि केही सब्सिडिजहरू चाहिँ लिएराइदिन पर्ने देखिन्छ भनेदेखि अब यो क्लाइमेट चेन्जको जुन असर छ त्यो असर चाहिँ अहिलेको त के भयो भने बिना कसुरको चाहिँ नि ठूलो मूल्य चुकाउनु पर्यो, सजाय भोग्नु पर्यो, बिना कसुरको हो नि त त्यो केही गरे खालि घरमा बसिरहेको मान्छेलाई स्वाट्टै बगाएर लगिदियो, केही कसुर छैन। नेपालको चाहिँ जुन यो कार्बन उत्सर्जनमा पनि कन्ट्रिब्युसन लेस देन 1% हो, जबकि यो उत्सर्जन अरूले गर्छन् हाम्रो हिमाल पक्रेर हामीलाई बगाए भनिसकेपछि ती कामहरू त गर्नु छँदै छ। तर यो माइग्रेन्ट पपुलेसन र माइग्रेन्ट फेमिलीको पपुलेसनको सन्दर्भमा चाहिँ तत्काल गर्नुपर्नेमा चाहिँ यो डेप्ट बन्डेज किनभने महिना महिनामा ब्याज चढ्दै जान्छ, यसमा नेपाल सरकारले तत्काल केही कार्यक्रम लिएर आउनुपर्छ। अरू कार्यक्रमहरू तपाईँ लिएर आउँदै हुनुहुन्छ भने यो पनि प्लिज यसमा इन्टिग्रेट गरिदिनुहोस्। अनि अर्को चाहिँ ह्युमन ट्राफिकिङ स्वाट्टै बढ्छ है, मलाई लाग्छ यति बेलासम्म कयौं ट्राफिकिङमा परिसके यो गएको एक डेढ महिनाको दरमियानमा, त्यस कारणले गर्दा यसलाई न्यूनीकरण गर्नको लागि पनि केही कार्यक्रम चाहिँ लिएर आइदिनुहोस्। र योभन्दा माथि उठेर समग्रमा चाहिँ म नेपाल सरकारलाई के भन्छु भने तपाईँले जुन एक किसिमको घोषणा पत्रमा अथवा तपाईँको आफ्नो नाम छ वाचा पत्र केही भन्नुभएको छ त्यसमा जे चिज भन्नुभएको थियो त्यो चिज चाहिँ कार्यान्वयन गर्नको लागि तपाईँ अहिले नै कार्यान्वयन हुँदैन रोड म्याप ल्याउनुहोस्, होइन भने तपाईँलाई पनि विश्वास तपाईँ उपरको पनि विश्वास टुट्छ। त्यो विश्वास टुट्नु भनेको अघिल्ला सरकारहरूसँग विश्वास टुट्नुले चाहिँ अघिल्ला वर्षहरूका निरन्तरताको रूपमा मात्रै हो, यो सरकारले केही गर्दैन भन्नेमा नै त्यस्तो ठूलो तात्विक अन्तरको हिसाबले मान्छेले खिन्नता हुँदैन। तर तपाईँ माथिको विश्वास टुट्यो भने चाहिँ साँच्ची नै राज्यप्रतिको विश्वास टुटेको रूपमा लिन्छ नै, अब चाहिँ हाम्रो सकियो किनभने तपाईँहरू आशा हो, तपाईँहरूप्रति पनि विश्वास टुट्न नदिनुहोस्। तपाईँले चाहिँ त्यो किसिमको रोड म्याप ल्याउन ढिला गर्दै हुनुहुन्छ है, छ महिना भइसक्यो, त्यो सय दिने कार्यक्रममै ल्याउनु पर्थ्यो, नीति कार्यक्रममै ल्याउनु पर्थ्यो, बजेटमै ल्याउनु पर्थ्यो, अहिलेसम्म ल्याइसक्नु पर्थ्यो, ढिला गर्नुभयो, अब ल्याउनुहोस्।
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाल। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले मलेसिया सिन्डिकेट विवादको कारण यसको असर, सिन्डिकेटको आरोप, कम्पनीको मागको औचित्य, सरकारको भूमिका र समाधानका विषयमा श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो online.com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गेवाले पनि विदा माग्छु। नमस्कार।
4: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने के गर्ने होला।
5: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको, आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमिट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
4: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
5: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
4: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
5: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
4: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
5: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
6: नार्क सिमिट एग्रोट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
5: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। रकेटड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। धादिङको गलौदी सड़क खण्डमा दुईतर्फिने गाड़ी सञ्चालन। दशैं मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको चाप बढ़्यो। काठमाडौँबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सड़क विभागको भनाई। मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित। चुम उपत्यकाको पदयात्रा स्थगित। आज दिउँसोपछि पहाड़ र हिमालका केही ठाउँमा वर्षाको सम्भावना। गाड़ीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन। रूसको सैन्य उद्योगलाई लक्षित गर्दै यूको नयाँ प्रतिबन्ध। रूसमाथिको दबाव थप प्रभावकारी बनाउने भनाई। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज ओमानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्गको धादिङ गजुरी गाउँपालिका 5 रहेको गलौदी सड़क खण्डमा दुईतर्फिनी गाड़ी सञ्चालनमा आएको छ। आज बिहान 6:30 बजेदेखि गलौदी सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा थप मरमत गर्नुपर्ने भएकोले गैराती गाड़ीको आवत जावत रोकेर काम गरिएको थियो। सड़क मरमतका लागि गैराती 11 बजेदेखि बन्द गरी काम गरिएको र सड़कमा थुप्रिएको माटो आज बिहानसम्म हटाएपछि गलौदी खण्डको सड़क पूर्ण रूपमा खुलेको हो। अहिले दशैंको समय भएकोले पृथ्वी राजमार्गमा गाड़ीको अत्यधिक चाप छ। गलौदीमा सड़क भाँसिएपछि गएको शुक्रबार बेलुकादेखि बन्द भएकोमा भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गरिएको हो। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएको थियो। यसैबीच संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका अनुसार दशैंमा घर जाने यात्रुका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने मुख्य नाकामा यति बेला कुनै पनि अवरोध छैन। नागडुंगा नौबिसे सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायत सबै मुख्य सड़कमा दुईतर्फिनै गाड़ी चलिरहेका छन्। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप पनि बढ़न थालेको छ। अध्ययन, रोजगारी तथा अन्य विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेका हुन्। काठमाडौँ उपत्यका विभिन्न नाकामा देशका विभिन्न ठाउँमा जाने लामो तथा छोटो दूरीका सार्वजनिक गाड़ीमा यात्रुको चहल पहल बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक रविन्द्र खनालका अनुसार पछिल्लो 24 घण्टामा हिजोदेखि आज बिहानसम्म 56,809 जना यात्रु बाहिरिएका छन्। नागडुंगा नाकाबाट 27,649 र फर्पिङ नाकाबाट 5,000 भन्दा धेरैको संख्यामा यात्रु बाहिरिएका छन्। त्यस्तै थानकोट, भीमडुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडा नाकाबाट पनि यात्रु बाहिरिने गरेका छन्। यसैबीच घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायले भने यात्रुको व्यवस्थापन गर्न समस्या भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव देखनाथ गौतमले बाटोको अवस्थाको कारण यातायात व्यवस्थापनमा समस्या आएको बताउनुभयो। महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको मात्रै भाड़ा तिर्न र गाड़ी धनीलाई पनि गाड़ीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। अस्ति आइतबार बिहान बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ। चुमनुमरी गाउँपालिका छ उर्ली लुंगु खोलातर्फबाट बूढ़ी गण्डकीमा आएको बाढ़ीका कारण मनास्लुको चुम उपत्यका पुगेका 87 जना पर्यटक समस्यामा परेका थिए। ती सबै पर्यटक सुरक्षित रहेका एमक्यापका सुरक्षा अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो। उहाँका अनुसार मनास्लु क्षेत्रको प्रवेश बिन्दुमा अलपत्र परेका 98 पर्यटक 73 जना गाइड तथा भरियाहरू पनि सुरक्षित छन्। आयोजनाका अनुसार बाढ़ीले मनास्लु पदमार्गमा भने क्षति पुर्याएको छ। एम क्याम्पले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। चुमनुमरी गाउँपालिका छ लोकपा सार्दीभीरमा रहेको क्यान्टिलिभर पुल बाढ़ीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरूद्ध बनेको हो। धार्चे गाउँपालिकाको माछा खोलाबाट चुमनुमरीको जगतसम्मको बाटोका धेरैजसो ठाउँमा पदमार्ग क्षतिग्रस्त बनेको एम क्याम्पका सूचना अधिकारी ओझाले बताउनुभयो। उहाँका अनुसार फिलिमबाट लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित छ, तर माछाखोलाबाट जगतसम्म र सर्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ। आयोजनाले क्षतिग्रस्त पदमार्ग पुननिर्माण गर्न सम्बन्धित निकायसम्म समन्वय भइरहेको पनि जनाएको छ।
काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला घमाइलो छ। दिउँसोपछि हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै ठाउँ तथा देशका बाँकी हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित दिउँसोपछि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको हो। भोलि पहाड़ी र हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ। पर्सी भने हिमाली र पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। खुला केन्द्रीय सदस्यको मतपेटिका खोलेर गणना थालिएको पार्टीको निर्वाचन समितिले जनाएको छ। पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको छ। भोलिसम्म सबै मतपरिणाम सार्वजनिक गर्ने गरी गणना तीव्र पारेको समितिले जानकारी दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नयाँ तथा पुराना गाड़ी खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ। विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै गाड़ी दर्ता, नामसारी र बीमा सम्बन्धी प्रक्रियालाई सहज बनाएको हो। विभागका अनुसार पछिल्लो निर्णय अनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार निजी तथा सार्वजनिक गाड़ीको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ। त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर गाड़ी जाँच गराउनु पर्ने छैन। त्यस्तै गाड़ी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजात सहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ। यस्ता साधन बिक्री गर्ने डिलरले खरिदकर्ताको वारेसनामामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सकल परिचय पत्र र खरिदकर्ताको फोटो सहित प्रतिनिधि उपस्थित भएमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्नुपर्नेछ। नयाँ व्यवस्था अनुसार गाड़ीको बीमा गर्न वा बीमा नवीकरण गर्न समेत गाड़ी धनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन। यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषालले संशोधित व्यवस्था अनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई सूचित गर्नुभएको छ। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकोले नवरात्रको अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो। चन्द्र घण्टा देवीको स्वरूप सामान्य, शान्त एवं करूणामय छ। गीत संगीत क्षेत्रमा लागेकाहरूले चन्द्र घण्टा देवीको विशेष पूजा गर्ने गर्छन्। नवरात्रको पहिलो दिन अस्ति आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौंको जमरा राखिएको थियो। दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीको दिनदेखि कोजागरत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रको अवसरमा काठमाडौँ उपत्यकाका साथै देशका मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि पुग्ने भक्तजनको भीड़ लाग्ने गर्छ। नेपालले भारतबाट उखुका उन्नत 4 जात भित्र्याएको छ। उखु अनुसन्धान तथा विकासलाई सुदृढ़ बनाउन भारत सरकारले उखुका 4 उन्नत जात नेपाललाई हस्तान्तरण गरेको हो। लखनऊमा रहेको भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका उन्नत जात मध्ये सीओएलके 16202, 16407, 17331 र सीओएस 18231 नेपाललाई दिएको हो। बाह्रको जितपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा जात नेपालमा भित्र्याएको हो। काठमाडौँमा भएको कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले उन्नत जातको उखुका बिउ नेपाल कृषि अनुसन्धान परिषद नारका कार्यकारी निर्देशक श्रीमद श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवका अनुसार भारतबाट ल्याइएका ती जातमा उत्पादकत्व र चिनीको मात्रा बढ़ी छ। नार्कले 2 वर्षसम्म विभिन्न अनुसन्धान केन्द्रमा परीक्षणपछि उपयुक्त जात दर्ता गरेर किसानमाझ पुर्याउने योजना बनाएको छ। यी जातको सफल विस्तारपछि उखु उत्पादकत्वमा उल्लेखनीय वृद्धि भई नेपाल चिनीमा आत्मनिर्भर हुने नार्कको विश्वास रहेको छ। अब विदेशको खबर। युरोपेली संघ यूका विदेश मन्त्रीले रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै झण्डै 1600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। यूकी विदेश नीति प्रमुख काला कालासले नयाँ प्रतिबन्ध बारे जानकारी दिनुभएको हो। सामाजिक सञ्जाल एक्समा उहाँले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरिएका विषयमध्ये आधाभन्दा धेरै रूसको ब्यालिस्टिक क्षेपास्त्र उत्पादन श्रृंखलासँग सम्बन्धित रहेका बताउनु भएको छ। रूस युक्रेन युद्ध शुरू भएता यूले प्रतिबन्ध सूचीमा गरिएको यो सबैभन्दा ठूलो विस्तार भएको पनि काजा कालासले बताउनु भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। नयाँ प्रतिबन्धको उद्देश्य युक्रेन विरूद्ध प्रयोग गरिने हतियार उत्पादन गर्ने रूसको क्षमतालाई कमजोर बनाउनुका साथै हतियार उत्पादन प्रक्रिया कठिन, सुस्त र महँगो बनाउनु रहेको कालासले बताउनुभयो। अमेरिका र यू बीचको सहकार्यले रूसमाथिको दबाव थप प्रभावकारी बनाउने पनि उहाँको भनाइ छ।
2: आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज

0: टोली ओमानसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार बिहान सवा एघार बजे अल अमिरातमा शुरू हुनेछ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। क्यानाडासँगको खेलमा रोहित पौडेलले 101 रनको शतकीय पारी खेलेका थिए। शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंकसहित छैठौं स्थानमा छ भने ओमान 29 खेलबाट 33 अंकसहित चौथो स्थानमा छ। त्यस्तै क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं र युएई 32 खेलमा 19 अंकसहित आठौं अर्थात पुछारमा छ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। धादिङको गलौदी सड़क खण्डमा दुई तर्फिने गाड़ी सञ्चालन। दशैं मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको चाप बढ़्यो। काठमाडौँबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सड़क विभागको भनाई। मनासु क्षेत्र पुगेका पर्यटक सुरक्षित। चुम उपत्यकाको पदयात्रा स्थगित। आज दिउँसोपछि पहाड़ र हिमालका केही ठाउँमा वर्षाको सम्भावना। गाड़ीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन। रूसको सैन्य उद्योगलाई लक्षित गर्दै युको नयाँ प्रतिबन्ध। रूसमाथिको दवाब थप प्रभावकारी बनाउने भनाई। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज ओमानसँग खेल्दै।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो

0: उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ।
0: घरमा लकी सरप्राइज चाडमा
1: शर्तहरू लागू हुनेछन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
2: साली नदीको सिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946066 र 9841549481, वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नवरात्रको अवसरमा यस वर्षदेखि काठमाण्डुको पशुपति क्षेत्रका 9 महाशक्तिपीठ र 10 महाविद्या क्षेत्रमा विशेष पूजा शुरू भएको छ। विश्व शान्ति र राष्ट्र कल्याणको कामना सहित पशुपतिनाथ र पशुपति क्षेत्रका सबै महाशक्तिपीठ तथा देवदेवीमा नवरात्रभर विशेष पूजा गर्ने व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका सदस्य केदारमान भण्डारीले बताउनुभयो। पाशुपत क्षेत्रको गुहेश्वरी, वत्सलेश्वरी, जयबागेश्वरी, राजराजेश्वरी, बज्रेश्वरी, कोटेश्वरी, झम्केश्वरी, भुवनेश्वरी र मनमानेश्वरी शक्तिपीठ छन्। यी पीठमा यस वर्षको घट स्थापनादेखि विशेष पूजा थालिएको हो। यसैबीच ऐतिहासिक तथा धार्मिक महत्व बोकेको काठमाण्डुको पछली भैरव जात्रा अन्तर्गत योशी अर्थात लिंग उठाउने परम्परासँगै विधिवत रूपमा शुरू भएको छ।

आज बिहान 8 बजेको सायत अनुसार लिंग उठाएसँगै पचली भैरव जात्रा शुरू भएको हो। श्री पचली भैरव अर्थात ज्ञानपो जात्रा हरेक वर्ष कौलात्थो चौथी तथा पञ्चमीका दिन गरिने परम्परा छ। पचली भैरव त्यप अर्थात ज्ञानपो जात्रामा पचली भैरवको ज्ञानपोलाई पचली पीठ टेको लुघ चिकोमुङ मरू हनुमान धका बर्मटोल शहीद भैरव हुँदै एंगलको देव घरमा परिक्रमा गरिनेछ। पछि मह अर्थात पञ्चमीका दिन पर्सियो भैरवको मुख्य जात्रा गरिनेछ। नेवार समाजभित्र विशेष गरी ज्यापू तथा मल्ल जातिकाले यो जात्रालाई पुर्खादेखि सञ्चालन गर्दै आएका छन्। नेवार समुदायको शताब्दी पुरानो धार्मिक तथा सांस्कृतिक परम्पराको प्रतीक यस जात्राले काठमाडौँ उपत्यकाको मौलिक संस्कृति आस्था श्रद्धा र जीवन्त सम्पदालाई उजागर गर्ने गर्छ।

0: अब विस्तारमा एक अडियो सार्वजनिक भएपछि विवादित बनेका सांसद खगेन्द्र सुनारलाई राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसदको हैसियतमा कुनै पनि कार्यक्रममा सहभागी हुनबाट रोक लगाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै पार्टीको अनुशासन समितिलाई छानबिन गर्न निर्देशन दिइएको र छानबिनको निष्कर्ष नआएसम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको उहाँले उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा आफ्ना प्रतिनिधि सभा सदस्य सुनारका सम्बन्धमा संचार माध्यममा सार्वजनिक भएका समाचार श्रव्य सामग्री र उठेका प्रश्नहरूप्रति गम्भीर ध्यानकर्षण भएको जनाइएको छ। उक्त विषयको सत्य तथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढ़ाउन निर्देशन दिइएको छ। विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य अनुचित दबाव अवांछित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर र संवेदनशील विषयहरूमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ। कानूनभन्दा माथि कोही पनि हुँदैन भन्ने मान्यतामा दृढ़ रहेको उल्लेख गर्दै रासोपाले कानूनको उल्लंघन वा पदीय आचरण विपरीतको कार्य गर्ने जो कोहीलाई राजनैतिक संरक्षण नदिने स्पष्ट पारेको छ। सुनारले भने आफूलाई बदनाम गराउने प्रयास भएको भन्दै सार्वजनिक अडियो आफ्नो नभएको दावी गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो दावी गर्नुभएको हो। आफू विरूद्ध नियोजित रूपमा चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको दावी गर्दै सुनारले संसदको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीभित्रको अनियमितता र भ्रष्टाचार विरूद्ध प्रश्न उठाएका कारण आफूलाई विभिन्न आरोप लगाएर घेराबन्दी गरिएको जिकिर गर्नु भएको छ।
1: प्रदेशका मुख्यमन्त्रीहरूले संहिताको मर्म अनुसार अभ्यास गर्न नपाएको बताएका छन्। कोशी प्रदेशको राजधानी विराटनगरमा शुरू अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083 को उद्घाटन कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन्। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सिंहदरबारमा रहेको अधिकारलाई प्रदेशको राजधानीमा सार्नु मात्रै संहिता नभएको बताउनुभयो। मुख्यमन्त्री थापा मगरले राज्य सञ्चालनमा नागरिकको पहुँच बढ़ाउनु स्थानीय आवश्यकता अनुसार नीति निर्माण गर्दै शासन प्रणालीलाई उत्तरदायी बनाउनु नै वास्तविक संहिता भएकोमा जोड़ दिनुभएको छ। यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संघ सरकारले आवश्यक कानून नबनाइदिँदा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताउनु भएको छ। संघले प्रदेशको खुट्टा बाँधेर दौड़न निर्देशक दिएको र काम गर्न नसक्दा उल्टै आरोप खेप्नु परेको उहाँको भनाई छ। संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलताको समाधान र प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको कोशी प्रदेश सरकारले जनाएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा संघीय सरकारसँग प्रदेशको अधिकार र वित्तीय स्रोतको बाँडफाँड कानून निर्माणमा एकरूपता कायम गर्ने र प्रदेशबीच असल अभ्यासको आदान प्रदान गर्ने विषयमा समेत छलफल गरी विराटनगर घोषणा पत्र जारी गरिनेछ।
0: नवरात्रको तेस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै नाम चन्द्रघण्टा रहन गएको धर्मशास्त्रमा उल्लेख छ। घटस्थापना गरिएको दिन घड़ामा नौ दुर्गा मध्येकी पहिलो दिन देवी शैलपुत्रीको दोस्रो दिन ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गर्न लागि हो। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नवरात्रका अवसरमा राजधानी काठमाडौँका साथै देशका मुख्य मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको चहल पहल छ।
1: दशैं नजिकैसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्कने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका हुन्। काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चाप बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार दशैं मनाउनको लागि काठमाडौँका विभिन्न नाका हुँदै पछिल्लो 24 घण्टामा 56,809 यात्रु बाहिरिएका छन्। उहाँका अनुसार फर्पिङ नाकाबाट 5,110, नागढुङ्गा नाकाबाट 27,649, भीमढुङ्गा नाकाबाट 513, तीन पिप्ले नाकाबाट 972, साँखु नाकाबाट 608, भक्तपुर नाकाबाट 20,615 र भटेनाडा नाकाबाट 886 यात्रु बाहिरिएका छन्। दशैंका लागि घर फर्कने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन नेपाली कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन वाइसएल नेपालले भोटेकोशी बाढ़ी पीड़ितका लागि निर्माण गरेका अस्थायी आवास आज हस्तान्तरण गरेको छ। नुवाकोटको बेलकोटगढ़ी नगरपालिका साथ रातमाटिएका विस्थापितका लागि बनाइएका 150 अस्थायी घरमध्ये 21 पीड़ितलाई हस्तान्तरण गरिएको हो। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज ती अस्थायी आवास हस्तान्तरण गर्नुभएको वाइसएल नेपालका अध्यक्ष पुष्प ओलीले जानकारी दिनुभयो। ओलीका अनुसार भदौ 10 गते भोटेकोशीबाड़ी आए लगतै नुवाकोटमा वाइसीएलका करिब 600 नेता कार्यकर्ता उद्धार राहत शव व्यवस्थापन रगत आपूर्ति र होल्डिङ सेन्टरको

0: भएको विकासको गलत मोडलको असर नेपालले भोग्नु परेको उहाँको भनाई थियो। भोटेकोशी बाढ़ी गएको 48 दिन बित्दा सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित घर परिवारका लागि बल्ल अस्थायी आवास निर्माणको प्रक्रिया अगाडि बढ़ाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण गर्न चाहने एनजीओ आईएनजीओलाई प्रस्ताव आह्वान गरेको हो। 7 गतेभित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको समय आज सकिँदैछ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। बाढ़ीले अवरूद्ध बनेको बागलुङको गलकोट ताराखोला सड़क 2 सातापछि सञ्चालनमा आएको छ। गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सड़क यही असोज 11 गतेदेखि अवरूद्ध भएको थियो। गलकोट र ताराखोलाको सीमाना गाईघाट झण्डा नजिक सड़कको ट्र्याक बगाएपछि अवरूद्ध बनेको सड़कमा अस्थायी रूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिनुभयो। दरम खोलामा आएको बाढ़ीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सड़कको विभिन्न भागमा क्षति पुर्याएको थियो। बाढ़ीले सड़कको ट्र्याक बगाएपछि गलकोट र ताराखोला बीचको यातायात सम्पर्क विच्छेद भएको थियो। सड़क अवरूद्ध हुँदा स्थानीयलाई आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या थियो। सड़क सञ्चालनमा आएसँगै गलकोट र ताराखोला बीच आवतजावत गर्ने स्थानीयवासी यात्रु तथा सवारी साधनलाई सहज भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारत सरकारले झण्डै 3.5 दशकदेखि देशभरको आन्दोलनको केन्द्र बनिरहेको दिल्लीको जन्तर मन्तरलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। यसको सट्टामा भारतले विरोध प्रदर्शनका लागि रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान निर्धारण गरेको छ। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको दावी गर्दै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोच जनता पार्टी सीजेपीले शनिबारदेखि जन्तर मन्तरमा विरोध प्रदर्शन गरिरहेका बेला भारत सरकारले उक्त स्थानमा आन्दोलन गर्न नपाइने निर्णय गरेको हो। दिल्ली प्रहरीले राजधानीमा हुने विरोध प्रदर्शनका लागि नयाँ निर्देशिका जारी गरेको छ। दिल्ली प्रहरीका अनुसार केन्द्रीय गृह मन्त्रालयले विरोध प्रदर्शनका लागि वैकल्पिक स्थानको समीक्षा गर्न एक समिति गठन गरेको थियो। त्यही समितिको सिफारिशका आधारमा नयाँ व्यवस्था लागू गरिएको दिल्ली प्रहरीद्वारा जारी आदेशमा समितिले पूर्वी दिल्लीको रामलीला मैदान, बुरारी मैदान र सीबीडी मैदानलाई विरोध प्रदर्शनका लागि नयाँ स्थानका रूपमा सूचीकृत गर्न आग्रह गरेको छ। दिल्लीमा रहेका उल्लेखित 3 स्थान संसद भवन आसपासका केन्द्रीय प्रशासनिक क्षेत्रबाट टाढा पर्छन्। रामलीला मैदान दिल्लीमा छ भने बुरारी मैदान उत्तर पश्चिम दिल्लीमा छ अनि सीबीडी मैदान पूर्वी दिल्लीमा छ। रामलीला मैदान जन्तर मन्तरबाट लगभग 3 किलोमिटर टाढा अर्थात अन्य 2 स्थानभन्दा जन्तर मन्तर नजिक रहेको छ। बुरारी मैदान जन्तर मन्तरबाट झण्डै 21 किलोमिटर टाढा छ भने सीबीडी मैदान 13 किलोमिटर टाढा छ।
2: र अब खेल समाचार। आईसीसी विश्वकप लीग 2 अन्तर्गत नेपाल र ओमान बीचको खेल अहिले जारी छ। ओमान स्थित अल अमिरात मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 13.3 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 52 रन बनाएको छ। त्रिदेशीय सिरिज अन्तर्गत पहिलो खेलमा क्यानाडालाई पराजित गरेको नेपाल आज लगातार दोस्रो जित हासिल गर्दै शीर्ष 6 स्थानमा रहेर एक दिवसीय मान्यता रक्षा गर्ने अभियानमा छ। आइतबार क्यानाडामाथिको जित निकालेर 6 स्थानमा उक्लिएको नेपालले 33 खेलबाट 12 जित र 19 हार सामना गर्दै 26 अंक जोड़ेको छ। ओमान भने शीर्षमा 4 स्थानभित्र रहँदै सन् 2027 एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा स्थान पक्का गरिसकेको छ। ओमानले 29 खेलमा 33 अंक जोड़ेको छ। नेपाल र ओमान बीच अहिलेसम्म 11 पटक एक दिवसीय खेलमा प्रतिस्पर्धा भएका छन्। हेड टू हेडमा ओमानले नेपाललाई 6 खेलमा हराउँदा नेपालले 5 खेल जितेको छ। पछिल्लो पटक एसएससी प्रिमियर कप

0: मा नेपालले ओमानलाई 87 रनले हराएको थियो।
1: बिहान दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: विवादित बनेका सांसद सुनारमाथि रासोपाले छानबिन गर्दै कुनै पनि कार्यक्रममा सहभागी हुनबाट रोकका आफूलाई नियोजित रूपमा चरित्र हत्या गरिएको सुनारको दावी।
1: विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन शुरू, हातखुट्टा बाँधेर दौड़िन भनिएको मुख्यमन्त्रीहरूको आरोप।
0: वाइसएल नेपालद्वारा निर्माण गरेका अस्थायी आवास बाढ़ी पीड़ितहरूलाई हस्तान्तरण, सरकारले अस्थायी आवास बनाउन प्रस्ताव आह्वान गरेको, म्याद आज सकिँदै।
1: भारतको जन्तर मन्तरलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाइयो। रामलीला बुरारी र सीबीडी मैदान प्रदर्शनका नयाँ क्षेत्र घोषित।
0: र विश्वकप लीग टू क्रिकेटमा नेपाल र ओमान बीचको खेल जारी, नेपाल पहिले ब्याटिङमा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO.
4: AIO?
3: Yes, AIO. All

निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा दिनसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसदीय सुनवाई समितिमा आज पाँच प्रस्तावित राजदूतहरूको सुनवाई हुँदै आईएमएफको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री बैंकक प्रस्थान।
0: दूरसंचार प्राधिकरणद्वारा 14 निजी इन्टरनेट सेवा प्रदाय कम्पनीलाई कार्यवाही। आफूकोशी सस्ता प्याकेज खारिजीको एकलौटी निर्णय गरेको आरोप।
1: गोल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा मुगुकका 75 वर्षीय वृद्धाको धारिलो हतियार प्रहारबाट मृत्यु।
0: फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमण। फ्रिजको तापक्रम 50 डिग्री पुग्दा करोड़ौंका खानेकुरा नष्ट।
1: र विश्वकप लीग दुई क्रिकेटमा नेपालद्वारा ओमान सामु 264 रनको लक्ष्य।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार विस्तारमा। संसदीय सुनवाई समितिले आज पाँच देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई गरिरहेको छ। आज बसेको समितिको बैठकमा यो समाचार तयार पार्दासम्म इजरायलका लागि प्रस्तावित राजदूत सुरेश कुमार कौणक, जर्मनीका लागि प्रस्तावित राजदूत सर जोशी र ओमानका लागि पद्माक्षी राणाले आफ्नो योजना सुनाउनु भएको छ। इजरायलका लागि प्रस्तावित नेपाली राजदूत कर्णले तीन वर्षभित्र इजरायलबाट करिब 1 करोड़ अमेरिकी डलर, एक नेपाली 1,50,00,000,000 रूपियाँ लगानी भित्राउने र वार्षिक 20,000 इजरायली पर्यटक नेपाल ल्याउने लक्ष्य अघि सार्नु भएको छ। नेपाल इजरायल बीचको 66 वर्ष पुरानो मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक उपलब्धिसँग जोड्ने लक्ष्यसहित उहाँले लगानी, निर्यात र पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेको सुनाउनुभयो।
3: वास्तवमा इजरायल चाहिँ के ओपन छ, मैले बीचमा योभन्दा अगाडि नै उहाँहरूको धेरै मान्छेहरूसँग इन्टरेक्सनहरू पनि गरेको छु। उनीहरूले तिमीहरूलाई के चाहिन्छ हामी सबै दिन चाहन्छौँ। यति सानो 1 करोड़ पपुलेसन भएको र चाहिँ 700 बिलियन प्लस हाम्रो जिडिपी भएको देशले तिमीहरूलाई चाहिने चिजहरू, फाइनेन्सियल सपोर्ट, टेक्नोलोजिकल सपोर्ट, सबै सपोर्ट हामी दिन सक्छौँ, दिन चाहन्छौँ। केही चिजहरू हामीलाई पनि तपाईँहरूले दिनुहोस् भन्ने कुराहरू चाहिँ त्यो सुन्नमा मैले पनि हजुरले जस्तै सुन्नु गरेको छ। मेरो कुनै चाहिने फर्मल भेटघाटहरू पनि भएको छैन। त्यसलाई अब एक्चुली गभर्मेन्टको लेभलमा अब परराष्ट्र मन्त्रीज्यू र अनि त्यसो प्रधानमन्त्रीज्यूसँग पाइयो भने समय उहाँहरूसँग बसेर कस्तो खालको लाइनमा हामी जाँदाखेरि चाहिँ उचित हुन्छ होला भनेर एकचोटि चाहिँ कुरा गर्नैपर्छ होला जस्तो मलाई लाग्छ।
0: प्रस्तावित कार्ययोजनामा 3 वर्षभित्र नेपाली निर्यात 50,00,000 अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ। नेपाल इजरायल बीचको व्यापार घाटा करिब 4,92,00,000 अमेरिकी डलर रहेको र इजरायली लगानी नगर्ने रहेको उल्लेख गर्दै उहाँले कार्ययोजनाले आर्थिक कूटनीति मार्फत द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिने लक्ष्य राखेको पनि बताउनुभयो। यताबाट श्रमिक पठाउने र उताबाट पर्यटक ल्याउने विषयमा पनि सहजीकरण गर्ने उहाँको भनाइ छ।
3: हाम्रो यताबाट श्रमिक जाने र उताबाट टुरिस्ट आउनलाई गाह्रो भइरहेको के छ, हामीसँग एयर कनेक्टिभिटीको सबभन्दा ठूलो इस्यू छ। यसमा राख्नमा एग्रिमेन्टहरू पनि भएको हो पहिला, तर कार्यान्वयन चाहिँ भएको छैन। हामी जम्मा एउटा रुट छ नेपालबाट जानलाई, त्यो रुट बाहेक अरू हामीसँग रुट छैन। त्यसले गर्दाखेरि पनि अब उताबाट टुरिस्टहरू चाहिँ लिएर आउनलाई चाहिँ गाह्रो पर्ने र यताबाट जाने श्रमिकहरूलाई पनि अलिकति चाहिँ बढी भनौँ न आर्थिक चाहिँ प्रेसर पर्ने पनि देखिन्छ। सो त्यो गर्न सक्यो भने तिनीहरू उनीहरूसँग धेरै कम देशहरूसँग चाहिँ यो एयर चाहिँ सर्भिसेसको एग्रिमेन्ट भएको हुनाले त्यो गर्न सक्यो भने सायद त्यो गन्तव्यहरूसँग जान चाहिँ सजिलो हुन्छ।
1: जर्मनीका लागि नेपाली राजदूतमा प्रस्तावित सर जोशीले कूटनैतिक नियोगलाई आर्थिक विकास वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपालको हित र समृद्धिका लागि आफ्नो अनुभवलाई पूर्ण रूपमा उपयोग गर्ने बताउनु भएको हो। प्रस्तावित राजदूत जोशीले संयुक्त राष्ट्रसंघमा करिब 21 वर्ष काम गरेको अनुभवलाई कूटनीतिक क्षेत्रमा प्रयोग गर्दै नेपालको छवि सुधार र आर्थिक उन्नतिमा उपयोग गर्ने बताउनुभयो।
4: जर्मनी युरोपियन युनियनलाई चाहिँ अब नेपाल फरक भइरहेछ भन्ने कुराहरू मेसेजिङ गरेर एउटा सकारात्मक भूमिका बनाउन चाहिँ मेरो भूमिका हुन्छ र त्यसमा चाहिँ बेल्जियमको दूतावासको चाहिँ प्रमुख भूमिका हुन्छ भन्ने जस्तो लाग्छ।
1: युक्रेनमा रहेका नेपाली र युद्धबन्दीका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अघि बढ़ने बताउँदै उहाँले नेपालको जड़ीबुटी जन्य उत्पादनको निर्यातका लागि ल्याब टेस्ट र प्रमाणीकरणको व्यवस्था गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले जर्मनीमा रहेका नेपाली डायस्फोराको सिप र नेटवर्कलाई नेपालको विकासमा औपचारिक च्यानल मार्फत जोड़ने योजना पनि सुनाउनुभयो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पद्माक्षी राणाले नेपाल र ओमान बीचको सम्बन्धलाई थप सुदृढ बनाउन 4 वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गर्नुभएको छ। आजै कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ र स्पेनका लागि राजदूत पदमा प्रस्तावित प्राप्ति शेषनको पनि सुनवाई हुँदैछ। हिजो मात्र 4 देशका लागि प्रस्तावित राजदूतको सुनवाई सम्पन्न भएको थियो।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वागले विश्व ब्यांक र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ। विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा अर्थमन्त्री वागले 16 भन्दा बढ़ी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ। अर्थमन्त्री वागलेसँगै अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक जानुभएको छ। अर्थमन्त्री वाग्ने नेतृत्वको टोलले कार्तिक 4 गते स्वदेश फर्कने तालिका छ।
1: नेपाल दूरसंचार प्राधिकरणले 14 निजी इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कार्यवाही गरेको छ। प्राधिकरणसँगका शर्त र अनुमतिका आधारमा उपभोक्तालाई इन्टरनेट उपलब्ध नगराएको र आफू खुशी सस्ता प्याकेज खारेजीको एकलौटी निर्णय गरेको भन्दै प्राधिकरणले होल्डिङ कम्युनिकेशन सहित सुबेसु लगायत 14 ठूला कम्पनीमाथि कार्यवाही गरेको हो। प्राधिकरणले ती कम्पनीलाई 50,000 रूपियाँका दरले जरिवाना गरेको छ। प्राधिकरणबाट जारी अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझका क्रममा पुष्टि भएपछि दूरसंचार एन 2053 को दफा 47 एक बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्राधिकरणका प्रवक्ता मीन प्रसाद अरियालका अनुसार प्राधिकरणको निर्देशन नमानेको, स्वीकृत प्याकेज अनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढ़ी शुल्क लिएको, स्वीकृत प्याकेज भन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेज बारे सेवाग्राहीलाई तोकिएको समयमा जानकारी नदिएको लगायतका विषयमा कार्यवाही गरिएको हो।
0: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
6: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ। प्रतिकूल मौसमका कारण करिब 4 महिनादेखि उक्त विमानस्थल प्रभावित बनेको थियो। गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गत जेठको 3 सातादेखि जिल्लामा हवाई उडान अवरूद्ध भएको जानकारी दिनुभयो। खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भई रोक्नु परेको उहाँले बताउनुभयो। हवाई सेवा सञ्चालनमा आएसँगै आज काठमाडौँबाट 13 यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट 2 यात्रु बोकेर काठमाडौँ फर्किएको छ। नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा 3 उडान गर्ने गरी नेसन प्रमुख सुमन थापाले गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरूद्ध भएको जानकारी दिनुभयो। खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउँछ।

0: लामोसमयदेखि हवाई सेवा प्रभावित हुँदा वृद्ध वृद्धा बिरामी तथा अत्यावश्यक कामले राजधानी काठमाडौँसम्म जानुपर्ने यात्रु बढ़ी समस्यामा परेका थिए। रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले 18 सीट क्षमताको ट्विनेटर विमान मार्फत काठमाडौँ गुल्मी र गुल्मी काठमाडौँ उडान गर्दै आएको छ।
1: मुगुको छायानाथ रारा नगरपालिका पाँचका 75 वर्षीय धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय 32 वर्षीय अजवीर कामीले ज्येष्ठ नागरिकलाई धारिलो हतियार प्रहार गरी घाइते तुल्याएको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटीमा मृत्यु भएको हो। खुणा प्रहार गरी फरार रहेका अभियुक्त कामीलाई रारा राष्ट्रिय निकुञ्जको जंगलबाट प्रहरीले आज पक्राउ गरेको छ। प्रहरीको अनुसार घटनाको अनुसन्धान भइरहेको तथा मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सका सयौं सुपरमार्केटहरूका रेफ्रिजरेटर, फ्रिज र फ्रिजर प्रणालीमा भीषण साइबर आक्रमण भएको छ। हैकरहरूले सेन्ट्रल सिस्टममा घुसपेट गरी 480 भन्दा बढ़ी पसलहरूमा रहेका फ्रिज र फ्रिजरको तापक्रम बढ़ाएर 50 डिग्री सेल्सियससम्म पुर्याइदिएका हुन्। हैकरहरूले सुपरमार्केटका फ्रिजहरूलाई डिफ्रोस्टिङ बर्फ पगाल्ने मोडमा राखिदिएका थिए, जसका कारण ठूलो मात्रामा राखिएका करोड़ौं मूल्यका ताजा तथा फ्रोजन खानेकुरा पूर्ण रूपमा नष्ट भएका छन्। केही स्टोरहरूमा अत्याधिक तापक्रमका कारण आगलागी समेत भएको छ। फ्रान्सका प्रमुख रिटेल कम्पनीहरूले यसलाई इतिहासकै पहिलो र अत्यन्त गम्भीर साइबर हमला भनेका छन्। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले साइबर सुरक्षा एजेन्सीलाई तत्काल गहन छानबिन गर्न निर्देशन दिनुभएको छ।
1: अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेटमा नेपालले ओमान सामू जितका लागि 264 रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाए 263 रन बनाएको हो। नेपालका लागि रोहित पौडेलले 61 रन बनाए, अर्जुन कुमार र करण केसीले 40-40 रन जोड्दा ईशान पाण्डे र बसीर अहमदले 37-37 रन थपे। दिपेन्द्र सिंह ऐरीले 22 रनको योगदान गरे। ओमानका लागि शाह फैसल, सकिल अहमद र करण सोनावाले समान 2 विकेट लिए। ओमानले अबको केही बेरमा जवाबी ब्याटिङ गर्दैछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: संसदीय सुनवाई समितिमा आज 5 प्रस्तावित राजदूतहरूको सुनवाई हुँदै आईएमएफको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री बैंकक प्रस्थान।
1: दूरसंचार प्राधिकरणद्वारा 14 निजी इन्टरनेट सेवा प्रदाय कम्पनीलाई कार्यवाही। आफू खुशी सस्ता प्याकेज खारिजीको एकलौटी निर्णय गरेको आरोप।
0: गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा मुगुका 75 वर्षीय वृद्धाको धारिलो हतियार प्रहारबाट मृत्यु।
1: फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमण। फ्रिजको तापक्रम 50 डिग्री पुग्दा करोड़ौंको खानेकुरा नष्ट।
0: र विश्वकप लीग 2 क्रिकेटमा नेपालद्वारा ओमान सामु 264 रनको लक्ष्य।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको 203 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

Mateo.